0: भनिराख्ने त्यस्तो खालको स्थिति त भएन?
1: यस्तो छ, हामी चाहिँ नि खास गरी सिंचाइको कार्यक्रमहरू छनौट गर्दाखेरि र सिंचाइको बजेटहरू राख्दाखेरि चाहिँ त्यो सिंचाइ पोखरीले कति रोपने खेतबारीहरू सिंचित गर्न सकिन्छ, त्यो ठाउँमा चाहिँ खेतीबारी बाँझो छ या उत्पादन गरिरहनु भएको छ, त्यो हेरेर चाहिँ हामी बजेट राख्छौँ कि. त्यो बजेट राखिसकेर त्यो पोखरी बनिसके पछाडि त्यो पोखरीमा पानी टिलटिल भइराख्ने, तल खेत बाँझो भएर त काम भएन होइन. तपाईँको जहाँ चाहिँ कर्मशील किसानहरू हुनुहुन्छ त्यो ठाउँलाई हेरेर हामीले त्यसरी चाहिँ पोखरीको बजेटहरू चाहिँ विनियोजन गर.
0: भनेको विकास निर्माणमा कम प्राथमिकता हो कि अथवा चार वर्षमा विकास निर्माण पनि उत्तिकै दरमा गर्नु पर्यो, त्यसको लागि बजेट छुट्याउनु पर्यो, अथवा प्राथमिकता निर्धारण गर्दा त फेरि विकास निर्माणमै पहिलो नै होला फेरि प्राय हरेक पालिका नगरपालिकाहरूको? त्यस्तो
1: अब त्यो अटोमेटिकली हुँदो रहेछ कि विकास निर्माण चाहिँ है, भनेको प्राथमिकतामा पर्दो रहेछ. जस्तो सामाजिक विकासको कुरा गर्दाखेरि हामी उदाहरणको लागि 10 छुट्याउँछौँ भने तपाईँको भौतिक पूर्वाधार निर्माणको कुरा भयो भने एक करोड छुटिन्छ क्या, कति गुणा 10 गुणा बढी गयो होइन. त्यसले गर्दाखेरि अब विकास निर्माणको प्राथमिकीकरण गर्दाखेरि हामीले कृषि शिक्षामा पनि हामीले गरेका छौँ, हुन त केलाई आधार मानेर हामीले राम्रो गर्यौं या राम्रो गरेनौं भन्ने त्यो चाहिँ अलिकति गाह्रो नै विषय छ. र हामीले स्वास्थ्यमा कृषिमा होइन पशुमा पनि हामीले ठिकै गरेका छौँ, बजेटको भोल्युम चाहिँ अलिकति कम.
0: सबभन्दा राम्रो गरेको चाहिँ कहाँ हो, केमा हो?
1: सबैभन्दा राम्रो गरेको चाहिँ हामीले कृषिमा सिंचाइमा नै हो. र अब तपाईँको सिंचाइको कुरा गर्दाखेरि पहिले पनि तपाईँहरूले चाहिँ यो हाम्रो रिपोर्ट पनि बजाउनु भएको थियो, यो जुन रिचार्ज पोखरीको प्र्याक्टिस चाहिँ कस्तो भयो भन्दाखेरि कुनै ग्राउन्ड खेल मैदान छ त्यहाँ अलिकति सम्म नभएर केही डोबिलको जस्तो भयो, किनभने ठूलो हुन्छ नि त, र त्यहाँनेरि पानी जम्दाखेरि तपाईँको तल पानीको मुहान हुँदा त्यो पानीको मुहान चाहिँ बढेको यथार्थ त्यो प्र्याक्टिस पनि हामीले हेऱ्यौँ कि. अनि जहाँ सानो सानो डोबिल्काहरू या रिचार्ज पोखरीहरू हामीले बनाएका छौँ त्यहाँ तलतिर चाहिँ हरियो घाँसहरू पलाएको, किनभने पानी बगेर गइसक्नुभन्दा जमेर बस्दाखेरि चाहिँ त्यो एकदमै इफेक्टिभ पनि हुँदो रहेछ. अनि जल र जमिनलाई चाहिँ सदुपयोग गरेर यो भोलि चाहिँ पछि पनि सिंचाइ गर्न मिल्ने भन्ने हाम्रो वडा नम्बर 11 को त एउटा कन्सेप्ट नै थियो, त्यो अहिले पनि चलिरहेछ. अब साइलेज मिसिनहरू प्रयोग गरेर पछिसम्म चाहिँ एउटा हरियो घाँस खुवाउने
0: त्यो विषयमा त हामीले
1: कुरा गर्नुभएको थियो होइन. त्यसरी चाहिँ हामीले गरेका छौँ. अब स्वास्थ्यमा अलि धेरै राम्रो गर्ने भन्ने थियो, अनि यो चाहिँ हामीसँग नगरपालिकाको अस्पताल छैन, जिल्ला अस्पतालसँगै भएको कारणले गर्दाखेरि हामीले सुदृढीकरण गर्ने भनेको चाहिँ स्वास्थ्य संस्थाहरूलाई नै हो. त्यहाँ मार्फतै हामीले अपाङ्गताको शिविर, ज्येष्ठ नागरिक होइन, गाउँघर क्लिनिक, खोप कार्यक्रमहरू चाहिँ नियमित रूपमा सञ्चालन गरिरहेका छौँ.
0: विशेष त विभिन्न नगरपालिका अथवा स्थानीय तहमा हेर्ने हो भने मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्षको कामको कर्तव्य अधिकारको विषयलाई लिएर विभिन्न कुराहरू बाहिर आउँछन्। भलै उपमेयरसँग पनि विभिन्न अधिकारहरू जिम्मेवारी छ, अनुगमन समितिको नेतृत्व तपाईँले गर्नुपर्ने, न्यायिक समितिको नेतृत्व उपमेयर अथवा उपाध्यक्षले गर्ने भन्ने छ। यो अनुगमन समिति र न्यायिक समितिको नेतृत्वकर्ताको हिसाबले चाहिँ चार वर्षको कस्तो भयो?
1: यो अनुगमन समितिको हकमा त मैले सुरुवातदेखि नै पहिले तपाईँहरूसँग कुरा गर्दाखेरि पनि यो प्राविधिक अनुगमन गर्नुहुन्छ हाम्रो कर्मचारी इन्जिनियर साथीहरूले, हामीले गर्ने भनेको पोलिटिकल अनुगमन भन्दा रहेछन् कर्मचारी बीच
0: राजनीति,
1: किनभने चेक एण्ड ब्यालेन्सको लागि, र हामी प्राविधिक मान्छे होइनौ, हामी टेक्निकल मान्छे नभएको कारणले गर्दाखेरि उहाँहरूले बनाएको चाहिँ इस्टिमेटमा त्यही इस्टिमेट अनुसार काम भयो कि भएन, र भोलि कार्य सम्पन्न प्रतिवेदनसम्म बनाइरहँदाखेरि तपाईँले बनाउनु भएको चाहिँ जे बनाउनु भन्नुभएको थियो त्यो बनेको छ त भन्दा बनेको छ भनेर चाहिँ भनेपछि, र हामीले त्यसलाई चेक पनि गर्न सक्छौँ, गरेपछि हामीले गर्ने हो. अब न्यायिक समितिको सवालको कुरा गर्दाखेरि त अब त्यहाँ मान्छेको जीवन पढ्न पाइन्छ, मान्छेको द्वन्द्व अथवा
0: विवाद
1: होइन, समग्रमा एउटा चाहिँ समाजको चित्र पढ्न पाइन्छ
0: भनेको अनुगमन समिति प्रभावकारी हुने नहुने विषयमा चाहिँ तपाईँले प्राविधिक रूपमा त्यो जनशक्तिबाट अथवा त्यो समूहबाट कति सहयोग पाउनुभयो भएन भन्ने कुरा छ।
1: अब यो चाहिँ अलिकति बस पैरवीकै विषय छ। बस पैरवीको मानेमा अलिकति कानूनहरू नै यो प्रमुख उपप्रमुखको कार्यक्षेत्रको बारेमा चाहिँ त्यति धेरै न्यायसंगत छ जस्तो
0: भनेको त्यति प्रष्ट कानून नभएको भन्ने
1: प्रष्ट कानून नभएको त भन्न मिल्दैन। कानून प्रष्ट नै छ तर के छ भन्नुहोला भन्दाखेरि त्यो के त जम्मैमा अनुगमन हुनु पर्यो नि। सबै कुरामा अनुगमन हुन्छ त आजको मितिमा ल हामीसँग भएका स्थानीय तहहरूमा सबैमा हामी हेर्दाखेरि सबै विषयमा अनुगमन हुन्छ त। त्यो अनुगमन भनेको चाहिँ कस्तो भन्दाखेरि त्यो कामको बाँडफाँड गर्ने क्रममा भौतिक पूर्वाधारको मात्रै अनुगमन गर्नुपर्छ। अझ मेरो नगरपालिकामा तपाईँलाई म आज बताइदिउँ ठेका प्रक्रियाको कामको अनुगमन नै हुँदैन रहेछ।
0: त्यो कानूनमै त्यस्तो लेखिएको अथवा व्याख्या त्यसरी गरिएको?
1: व्याख्या त्यसरी गरिएको। हेर्नुहोस् है कोटेसनको काममा त अनुगमनै नहुने। कोटेसन कहाँबाट जान्छ के प्रयोजनको लागि जान्छ भनेर हेर्ने बुझ्ने अलिकति खोतल्ने हो भने त्यो अर्कै हिसाबले जाँदो रहेछ। तपाईँको ठेक्कामा किन अनुगमन पर्दैन भनेको त्यो चाहिँ अब त्यो परम्परा हिजो मेरो हाम्रोभन्दा अगाडिको कार्यकालमा ठेक्का सबैको गर्नुपर्छ नि अनुगमन पर्यो नगरे कसैको नि पर्दैन।
0: त्यो लेखेको अधिकारको विषयमा लेखेको चाहिँ कतिसम्म छ अथवा सबैलाई अनुगमन गर्ने भन्ने आशय हो कि के कुराको तालमेल नमिलेर यस्तो अन्यल भयो त?
1: एक त उपप्रमुखहरूले आफ्नो भूमिकाको बारेमा कामको बोझ धेरै लिएर अब्जस धेरै लिने भन्दा अलिकति ब्याकै बस्नु भन्ने पनि हुने काहीँ कतै त्यस्तो भावनाहरू पनि आउने। काहीँ कतै कुनैको गर्नुपर्ने कुनैको नगर्नुपर्ने के हो यो भन्ने पनि आउने। अब अहिले चाहिँ तपाईँको अहिले अन्तिम वर्षमा आएर मैले यो पटकको भुक्तानी प्रक्रियामा ठेक्का प्रक्रियाबाट आएका चाहिँ जुन हाम्रो टेन्डरबाट आउँछन् त्यसको पनि अनुगमन गरे कि। यो चाहिँ तपाईँको प्रमुख प्रशासकीय अधिकृत नगरको या गाउँको पालिकाको मेयर अध्यक्ष उपमेयर उपाध्यक्षको आपसी अन्डरस्ट्यान्डिङ कस्तो छ त्यही अनुसार हुँदो रहेछ कि।
0: कुरा यदि त्यो समझदारी कुराकानी सम्वाद राम्रो छ भने त्यहाँ अनुगमन प्रभावकारी हुने
1: भयो। मैले त मेरो हाम्रो नगरपालिकामा प्रमुखज्यूलाई पनि प्रमुख प्रशासकीय अधिकारीज्यूलाई पनि उहाँहरूलाई पनि हामी संयुक्त अनुगमन गरौं किनभने एउटा सिग्नेचर गर्ने या सबै कुरामा अनुगमन गर्ने एउटा पाटो हो त्यसलाई म गर्छु तर सबैजना भएर गरौं इट्स ओके इफेक्टिभ हुन्छ। होइन अनुगमन चाहिँ उपमेयरको मात्रै हो या तपाईँहरूले किन हेर्न पर्यो भन्ने हिसाबले गयो भने चाहिँ अब त्यहाँ टिमवर्क पनि हुँदैन अनि त्यो प्रभावकारी पनि हुँदैन।
0: त्यस्तो खालको मनस्थिति भनेको सबै सकारात्मक अथवा सबैले एकै ढंगबाट सोच्दाखेरि चाहिँ सजिलो हुँदो रहेछ त्यसो भए अनुगमनलाई।
1: मैले त्यसरी सोच्छु र मैले आफ्नो काम र यो चार वर्षको बीचमा मैले त्यसरी नै समय पनि कार्यकाल पनि मैले अगाडि बढाउँदै
0: भनेको त्यसो बाँकी एक वर्षमा अनुगमनको पाटोमा थप मैले यहाँ ध्यान दिनुपर्नेछ भन्ने चाहिँ के लागिरहेको छ तपाईँलाई?
1: अनुगमनको पाटोमा हाम्रो चाहिँ आफ्नो तर्फबाट हेर्दाखेरि चाहिँ हाम्रो यो जुन ल्याब टेस्ट गर्ने विषयहरू हामीले त अन्त पठाउने हुन्छ नि त त्यो कुराहरू चाहिँ हाम्रोमा छैन। त्यो चाहिँ हामी आफ्नैमा लाग्दाखेरि चाहिँ अझ इफेक्टिभ हुने रहेछ। त्यसो हुँदा त्यसको लागि चाहिँ तपाईँको जनशक्ति व्यवस्थापन होइन ल्याब चाहिँ स्थापना गर्ने कुराहरू ती कुराहरू चाहिँ छन्। अरू
0: अनुगमन समितिलाई अझ प्रभावकारी बनाउनको लागि जस्तो उपमेयर अथवा उपाध्यक्षले अथवा नगरपालिकाको सिङ्गो टिमले बाहेक नागरिकले जनस्तरबाट कसरी सहयोग गर्न सक्छन् यो अनुगमनलाई प्रभावकारी बनाउनको लागि? कि उनीहरूको कुनै भूमिका नै हुँदैन?
1: होइन, उहाँहरूको भूमिका हुन्छ नि। सर्वदलीय सर्वपक्षीय हिजो स्थानीय सरकार नहुँदाखेरि होइन सर्वदलीय हिसाबमा कामको अनुगमन हुन्थ्यो, इभन बजेटहरू पनि बाँडफाँड हुन्थ्यो। अहिले पनि स्थानीय स्तरमा आम सर्वसाधारणहरूको भूमिका हुन्छ नहुने होइन। र अहिले मलाई चाहिँ यो यदि उपप्रमुखले नै यो ऊ गर्ने हुँदाखेरि पूर्वाधार भौतिक पूर्वाधार लगायतको अनुगमन गर्ने कानूनी अधिकार भएको हुँदाखेरि केही खालका पैसा तिरेर अथवा पैसा दिएर या नदिएर पनि केही सल्लाहकारहरू राख्न सकिने नगरपालिकाले नै, जस्तो नगरपालिकाले सल्लाहकार राख्छ, कानूनी सल्लाहकार राख्न मिल्ला, प्राविधिक सल्लाहकार, त्यस्तो खालको एउटा टेक्निकल टिम राख्यो भने चाहिँ उहाँहरूले गाइड गर्न सक्नुहुन्छ नि त। उहाँहरूसँग
0: राखिन्छ अब एक वर्षमा
1: यो बीचमा चाहिँ राखिँदैन सर,
0: हुँदैन
1: यो बीचमा। अब किन भन्दाखेरि यो सल्लाहकार लगायतको कतिपय कुराहरू पनि कार्यविधि अथवा नियम कानूनले मिल्ने नमिल्ने अलिकति विवादका विषयहरू पनि हुँदा रहेछन्। अब अहिले त्यसरी सल्लाहकार राखेर जाने भन्दा पनि भएको साथीहरूसँग सल्लाह लिने काम चाहिँ हुन्छ।
0: न्यायिक समिति कतिको प्रभावकारी भयो तपाईँको?
1: न्यायिक समितिको बारेमा चाहिँ म सन्तुष्ट छु। किनभने जे जति निवेदनका प्रक्रियागत हिसाबमा जे जति उजुरीहरू आउँछन् निवेदनहरू आउँछन् तिनलाई चाहिँ हामीले एकदमै प्राथमिकतामा राखेर
0: सन्तुष्ट हुनुभयो तपाईँ त्यस्तो के राम्रो राम्रो
1: किन भन्दाखेरि जुन काम गरेर बिग्रिएको परिवार हामीले मिलाउन सफल भएका
0: चार वर्षमा कति परिवार मिलाउनुभयो तपाईँले
1: नसकेका उदाहरणहरू पनि छन् होइन तर झगडा भएका विषयहरूलाई होइन जस्तो एउटा कुरा हाम्रो नगरपालिकामा एउटा स्वास्थ्यको चाहिँ भवन बनाउनु पर्ने थियो कि त्यो चाहिँ हाम्रो एउटा संस्थाले बनाइदिने थियो अनि त्यहाँनिर चाहिँ टोल टोलको बीचमा ठूलो विवाद भयो त्यो काम पहिल्यै कार्यकालमा पनि अगाडि बढेको थियो तर हिजो बहु सरकारवाला केस भयो अनि फिल्डको निरीक्षणदेखि लिएर त्यो हामीले एक महिनासम्म दुईटा टोललाई सँगै राखेर रा, बहु सरकारवाला केस भएकोले हाम्रो मेलमिलापकर्ताहरू बस्नु भएर न्यायिक समिति हामी पनि उपस्थित भएर उहाँहरूलाई कन्भिन्स गरेर उहाँहरू राजी भएर अहिले हामीले हाम्रो वडा नम्बर 3 खालेमा चाहिँ स्वास्थ्य संस्थाको भवन बनाएको छ दुवैतिर जग्गा दिन राजी तर आफ्नो ठाउँमा बन्नु पर्यो उहाँहरूको माग तर उहाँहरूलाई पछि हामीले कन्भिन्स गरेर त्यसरी स्वास्थ्य संस्था बनायौं अनि त्यसपछि ज्येष्ठ नागरिकको हकमा चाहिँ नि कस्तो एउटा इन्ट्रेस्टिङ भने उहाँको तीनजना छोरा अनि तीनजना छोरा चाहिँ अब सबैले बराबरी माया गर्ने बुबा मात्रै हुनुहुन्थ्यो अनि त्यसपछि एउटा छोरा सबै छोरालाई अंश लगाएर दिइसक्नु भएको रहेछ एउटा छोराले चाहिँ आफ्नो पारिवारिक समस्या पर्यो बिरामी पनि भए त्यसो हुँदाखेरि यो जग्गा बेचेर चाहिँ अलिकति ऋण निखन्नु पर्यो ऋण तिर्नु पर्यो भनेर लाग्नु भएछ अनि बा आउनुभयो बाहेर रुवावासी गर्नुभयो हेर्नुहोस् है अनि हामी तपाईँको कुरा सुन्छौ के हो विषय भनेर भन्दाखेरि अनि होइन मेरो छोराले मेरो सम्पत्ति चाहिँ मेरै पालामा अर्कोलाई बेच्न लागे म त्यो त कहाँ दिन्छु अनि हजुरको हो त यो चाहिँ जग्गा भन्दा होइन मैले उसलाई दिइसके अनि त्यसो भए त अनि पायो नि त उहाँलाई समस्या भयो यता भयो भन्दाखेरि होइन म रौन्जेल यो जग्गा उसले बेच्न पाउँदैन भनेर कारण के रहेछ भन्दाखेरि जसलाई जग्गा उहाँले बेच्ने तयारी गर्नुभयो उहाँसँग चाहिँ बुवाको अलिकति पुरानो तिक्तता रहेछ
0: कुराकानीको लागि समयको लागि धेरै धन्यवाद छ उपमेश यहाँलाई
1: यो समय यो संवादको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद
0: यो सँगै आजलाई जीवन रक्षा कार्यक्रमको समय सकिन लागेको छ कार्यक्रम जीवन रक्षाको आजको अंकमा विशेष त जनप्रतिनिधिहरूको 5 कार्यकाल मध्ये 4 सकिएको छ र बाँकी 1 बनाइएका योजना र विगतको 4 समीक्षाको हिसाबले सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकाका उपमेयर सीता थापाज्यूसँग कुराकानी गर्यौं हामी अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लगायतका अरू सामग्री लिएर उपस्थित हुनेछौं तबसम्मको लागि प्रविधिमा साथ दिने रवि तिथाललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक छ बज्यो।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: तपाईलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल भदौ 10 गते बुधबार, अगस्त 26 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको त्रयोदशी तिथि, मोहम्मद जयन्ती।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: आज प्रतिनिधि सभामा प्रधानमन्त्री र सांसदहरूबीच प्रश्नोत्तर, 11 सांसदले सवाल राख्ने, उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण,
1: उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल, बागमतीमा एमाले नेकपा र राप्रपा बीच सरकार गठन तथा सञ्चालन बारेमा समझदारी, राष्ट्रपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने,
2: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर, संचार माध्यमले सार्वजनिक हित केन्द्रमा राख्नुपर्ने संचार मन्त्रीको जोड, डिजिटल स्वास्थ्यमा बागमती अब्बल,
1: गाजामा चंगा ड्रोन र बेलुन उडाइने क्षेत्रबाट बासिन्दालाई हटाइने इजरायलको धम्कीको कड़ा आलोचना, कोलम्बियामा बालबालिकालाई युद्धमा धकेल्न सामाजिक सञ्जालको दुरूपयोग, एआई सिर्जित संगीतमाथि अस्ट्रेलियामा रोक,
2: र जनकपुर बोल्समै निसमको पुनरागमन, मलेसिया विरूद्धको अभ्यास खेलमा आसिफ र अर्जुनको प्रभाव, सोनीको कप्तानीमा 19 वर्ष मुनिको नेपाली टोलीको घोषणा।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर रहेको प्रसंग।
1: वित्तीय अनुशासनलाई कमजोर हुँदा स्थानीय सरकारहरू आर्थिक रूपमा कमजोर बन्दै गएका छन्। मुलुक संवैधानिक रूपमा संघीयतामा प्रवेश गरी स्थानीय सरकार गठन भएर सेवा प्रवाह गर्न थालेको 9 वर्षको अवधिमा अधिकांश स्थानीय सरकार वित्तीय रूपमा सबल हुन सकेका छैनन्। आन्तरिक आयमा न्यून स्रोत, कर र सेवा शुल्कको पर्याप्त राजस्व संकलन हुन नसक्नु, संघीय र प्रदेश सरकारलाई अनुदानमा अत्यधिक निर्भरता वित्तीय रूपमा कमजोर हुने आधार बनेका छन्। स्थानीय तहले तलब भत्ता र बैठक खर्च, सवारी, इन्धन लगायतका प्रशासनिक क्षेत्रमा बढ़ी खर्च गरिरहे पनि आय स्रोत भने दिगो बन्न सकेको छैन। आर्थिक वर्षको अन्त्यतिर संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने सामान्यकरण अनुदान कटौतीले समेत स्थानीय सरकारहरू अप्ठ्यारोमा परेका छन्। नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा संघीय सरकारले प्रदान गर्ने सामान्यकरण अनुदान हरेक वर्ष घट्दै जानु दुःखद भएको बताउनुहुन्छ। प्राप्त स्रोत घट्दै गएपछि खर्चलाई स्रोतमा समायोजन गर्न समस्या भइरहेको छ। उहाँका अनुसार गाउँ र नगरसभाले उपलब्ध स्रोतमा धेरै योजनाहरू गर्न सकेका छैनन्। हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाका अनुसार शहरी क्षेत्रका स्थानीय तहमा नागरिकले धेरै नै कर तिर्ने गरे तापनि उनीहरूले केही पनि सेवा सुविधा पाउन नसकेको अवस्था रहेको बताउनु भएको छ। नगरपालिका भनेको कर उठाउनको लागि मात्र भन्ने आम नागरिकमा बुझाई हुन थालेको छ। विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरलाले पनि स्थानीय सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसक्दा समस्या भइरहेको बताउनु भएको छ। स्थानीय सरकार निर्माण भएको यस अवधिमा स्थानीय तहले जति राजस्व संकलन गर्न प्रयास गर्नुपर्थ्यो त्यति गर्न सकेको छैन। राजस्व संकलनमा स्थानीय तहले प्रयास गर्ने हो, त्यसमा संघ प्रदेश सरकारले सहयोग गर्नुपर्ने अवस्था रहेको थियो, जुन नेपालको गणतन्त्र घोषणासँगै स्थानीय सरकारलाई दिएको अधिकारको दुरूपयोगबाट यो अवस्था सिर्जना भएको छ। उदाहरणका रूपमा गत वर्ष कुनै स्थानीय तहले 100 रूपियाँ राजस्व संकलन गरेका छन् भने यस वर्ष 105 रूपियाँ उठाउने स्थानीय तहलाई संघीय सरकारले प्रदान गर्ने अनुदान वृद्धि गर्ने व्यवस्था संघीय सरकारले गर्नुपर्ने अवस्था रहेको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ। उहाँले पहिलो पटक प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सांसदका प्रश्नको उत्तर दिन लाग्नु भएको हो। प्रतिनिधि सभा नियमावलीको परिच्छेद 9 प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था छ, जसमा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता सांसदका प्रश्नको जवाफ दिनुपर्ने उल्लेख छ। उक्त परिच्छेदमा सांसदले लिखित प्रश्न सचिवालयमा दर्ता गराउनुपर्ने र प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ दिनुपर्ने कार्यविधि छ। प्रधानमन्त्री शाहले भने पद सम्हाले यता नियमावलीको व्यवस्था अनुसार जेठ असार र साउनमा सांसदका प्रश्नको जवाब दिनुभएको छैन। यही भदौको बैठकमा सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा आएर सांसदको प्रश्नको जवाब दिन रूलिङ गर्नुभएको थियो। 11 सांसदले प्रधानमन्त्रीलाई सोध्नको लागि प्रश्न दर्ता गराइसकेका छन्। रासोपाका कृष्णहरि बुढाथोकी, समीक्षा बास्कोटा र अमरेश कुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न सोध्नुहुनेछ। कांग्रेसका वासना थापा र गीता गुरूङ, एमालेका ऐनबहादुर महर र गणेश सिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेकपाका वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृतिका हर्कराज राई र राप्रपाका खुशबु ओलीले पनि प्रधानमन्त्रीलाई आज प्रश्न गर्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
4: प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम छ, त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सन्धि पेश हुने कार्यक्रम छ। कार्य व्यवस्था परामर्श समितिको बैठकमा कालो चस्मा सभाको बैठकभित्र प्रयोग नगर्ने यदि गर्नु पर्ने चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेका छौँ कार्य व्यवस्था परामर्श समितिको बैठकले। त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो।
2: यसअघि 17 जेठमा प्रधानमन्त्री शाह संसदको प्रश्नको जवाब दिने भन्दै अचानक संसदको रोस्टममा पुग्नुभयो। त्यतिखेर सांसदको प्रश्नको जवाब दिने क्रममा उहाँले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेको थियो। त्यसयता विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन र संसदमा आएर नियमावलीको व्यवस्था अनुसार जवाब दिन माग गर्दै आएका थिए। यसबीचमा सभामुख अर्यालले पनि प्रधानमन्त्री शाहलाई भेटेर संसदमा उपस्थित हुन आग्रह गर्दै आउनुभएको थियो। यसैबीच आजको संसद बैठकमा प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुहुनेछ। यस अगाडि सभामुखले कालो चस्मा नलगाउन सांसदहरूलाई निर्देशन दिनुभएको थियो र लगाउनै पर्ने अवस्था भए स्वास्थ्य परीक्षणको रिपोर्ट पेश गर्न भन्नुभएको थियो। प्रधानमन्त्रीको सचिवालयले हिजो संघीय संसद सचिवालयमा चस्मा लगाउनुपर्ने स्वास्थ्य अवस्थाको कारण रहेको भन्दै त्यहाँ निवेदन दर्ता गरेको छ।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संचार माध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले प्रविधिको तीव्र विकाससँगै संचार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको हो। सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोराबले आयोजना गरेको एसिया प्यासिफिक इन्स्टिच्युट फर द ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडीको 24 सम्मेलनलाई सम्बोधन गर्दै संचार मन्त्री तिमल सिन्हाले यस्तो बताउनु भएको हो। संचार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत सिद्धान्तहरूमा परिवर्तन हुनुपर्ने बताउनु भएको छ। गलत सूचना, भ्रामक सामग्री, एआईबाट सिर्जित सामग्रीका कारण जोखिम बढ़िरहेको अवस्थामा नेपालका सामुदायिक रेडियोहरूले जनतालाई सत्य तथ्य समाचार दिन सक्ने अवस्था रहेको बताउनु भएको छ। यसैबीच सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले सार्वजनिक सेवा प्रसारण भन्दा सामुदायिक प्रसारणलाई जोड़ दिए सरकारले अगाडि बढ़ेमा नागरिकले सही सूचना पाउन सक्ने बताउनु भएको छ। स्वतन्त्रतासँगै संचार क्षेत्रको जिम्मेवारीमा परिवर्तन आइरहेका हुनाले सामुदायिक रेडियोको मर्मलाई बुझ्न पनि उहाँले अनुरोध गर्नुभएको छ।
2: यसैबीच एआईबीडीको 24 साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला दुई दिनसम्म लगातार चल्यो र अकोराबले यसको नेतृत्व लिएको थियो। सह आयोजकको रूपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गोलाम सरवारले सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको धारणा उल्लेख गर्नुभयो। एसिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडीका फिलोमिना महासचिव फिलोमिना प्राक्षमले सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले नेपालमा एसिया प्रशान्त प्रसारण विकास संस्थाको 24 साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकहरू अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको पनि जानकारी दिनुभयो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गोलाम सरवारले पनि आफ्नो धारणा राख्नुभयो भने अकोराब नेपालका अध्यक्ष गिरीले अकोराबलाई विश्वास गरेर एआईबीडीले सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालका कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्काबीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
1: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिपक्षी दलहरूको अनुपस्थितिबीच हिजो बसेको प्रदेशसभा बैठकमा एमालेका प्रदेश सांसद मुख्यमन्त्री थापाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावको पक्षमा 57 मत परेको छ भने विपक्षमा 0 मत परेको छ। बैठकमा 58 जना सांसदहरूको मात्र उपस्थिति रहेको थियो। बागमती प्रदेश सभामा हाल 104 सदस्य रहेका छन्। यसैबीच डिजिटल स्वास्थ्यमा बागमती प्रदेशले फड्को मारेको छ। बागमती प्रदेशको सरकारी अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको संख्या, कुल सेवामा कति आए, आकस्मिक सेवाको अवस्था, अस्पतालमा भर्ना भएका बिरामी, प्रयोगशाला परीक्षण र निशुल्क सेवा लिएका लगायतका विवरणहरू डिजिटल प्रणालीबाट हेर्न सकिने अवस्था रहेको छ। प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले प्रदेशमा ल्याएको बागमती डिजिटल हेल्थ प्रणालीको प्रदेश स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको दैनिक विवरणलाई डिजिटल अभिलेखमा ल्याउने स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधि मैत्री बनाउने प्रयासहरू भएको छ।
2: अझै पनि राजनैतिक प्रसंग, सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धी 4 वैशाखको फैसला पुनरावलोकन गर्ने आदेश दिएको 3 साता नबित्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फेरि अर्को रिट दायर गर्नुभएको छ। कांग्रेसको 15 महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै देउवाले गत सोमबार र खड्काले मंगलबार हिजो सर्वोच्च अदालतमा निवेदन दिनुभएको हो। देउवा र खड्काले नै करिब 1 महिना अघि दायर गरेको रिटमा गत साउन 21 सुनवाई गर्दै सर्वोच्चले 4 वैशाखको फैसला पुनरावलोकन गर्ने आदेश दिएको थियो। सर्वोच्चले 4 वैशाखमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। त्यही फैसला पुनरावलोकन हुने भइसकेपछि पनि कांग्रेस संस्थापनले 15 महाधिवेशन गर्न लागेको भन्दै देउवा पक्ष सर्वोच्च गएको हो। पूर्व सभापति देउवाले सर्वोच्च अदालतबाट फैसला पुनरावलोकन भइ नसक्दै कांग्रेसको महाधिवेशन प्रक्रिया पनि अघि बढ़ाउँदा विपक्षमा फैसला आए पनि त्यसको कार्यान्वयन कठिन हुने जिकिर गर्नुभएको छ। खड्काले कांग्रेसले अबको करिब 9 महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेकाले विवादित मुद्दालाई प्राथमिकतामा राखेर निरन्तर सुनवाई गर्नुपर्ने माग गर्नुभएको छ। उहाँको रिटमा महाधिवेशन प्रक्रिया अघि बढ़े विचाराधीन मुद्दाको मूल औचित्य नै समाप्त हुने र पार्टीको आधिकारिकता तथा सांगठनिक संरचनामा अपूरणीय क्षति पुग्ने पनि दावी गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा पहिरो बारेमा भ्रम र वास्तविकता,
5: माथि टुप्पाहरू भने पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई चाहिँ।
2: उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण शुरू, उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
1: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
9: क्यास फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। देशभरका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, मौतरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली, कञ्चनपुरमा तथ्याङ्क संकलन गरिएको विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले CIN-सँग बताउनुभयो।
2: एप CIN र नेपाली पात्रोबाट पनि साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उखु उत्पादन

0: कोइरालाले सीआईएनसँग बताउनुभयो।
1: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त कृषि विभागले बाली विकास हेर्ने केन्द्र, बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टिम बनाएर, विभिन्न तीन चारवटा टिम बनाएर 11 जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको, यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ, होइन कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ। कतिपय नयाँ प्लान्टेसन हुन्छ त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष खुट्टी पनि हुन्छ र त्यसको सहित लागत फरक हुन्छ। यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने, उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ, अनि मुनाफा कति पर्सेन्ट राख्ने गरेर अनि त्यसको मूल्य, न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ।
2: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलको विधान संशोधन कार्यदलले बनाएको उपसमितिले आजसम्ममा मसौदा प्रतिवेदन बुझाउने तयारी गरेको छ। भदौ 3 गते बसेको संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुरूलाकोटीको संयोजकत्वमा रासोपा संसदीय दलको विधान संशोधन कार्यदल 2083 गठन गरेको थियो। रासोपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने भएको छ। कान्तिपुर दैनिकमा 40 दिनपछि खुल्यो तातोपानी जोड्ने सड़क, रोकिएका कन्टेनर भित्रिँदै शीर्षकमा अनिश तिवारीले सिन्धुपाल्चोकबाट लेख्नु भएको खबर छ। शरद याममा मनास्लु आरोहणको चाप बढ़दै बाटो बनाउन खटिए सात शेर्पा शीर्षकमा सूरज कुंवरले लेख्नु भएको छ। अर्को खबर छापिएको छ उपकुलपतिहरू नै एकीकृत छाता ऐनको विपक्षमा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको हो। उपकुलपतिहरू विश्वविद्यालय छाता ऐनको विपक्षमा देखिएका छन्। एउटै प्रकृतिका विश्वविद्यालयहरू एकीकृत ऐनबाट सञ्चालन गर्नुपर्ने माग प्रागिक क्षेत्रबाट हुँदै आएको छ, तर शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो गरेको छलफलमा 14 विश्वविद्यालयका उपकुलपति सहित निमित्त रजिस्ट्रारहरूले छाता ऐनले विश्वविद्यालयको स्वायत्तता कमजोर बनाउने भन्दै त्यसको विपक्षमा धारणा राखेका हुन्। उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन 2075 विज्ञहरूले ट्रस्टी सहित छाता ऐन र एकीकृत सेवा आयोगको सुझाव सिफारिश गरेका थिए। उपकुलपतिहरू ट्रस्टी मोडलमा सहमत भए पनि अन्य दुई विषयमा भने असहमत देखिएका हुन्।
3: नेपालका गाउँघरमा बिहानको शुरूआत कुखुराको भाले बासेर हुने गर्छ। कुखुरा पालनमा हजारौं परिवारको आय आर्जन जोड़िएको छ, तर करिब 2 खर्ब रूपियाँ बराबरको पोल्ट्री व्यवसाय अहिले लागत वृद्धि, बजार अस्थिरता, रोगको जोखिम र अवैध तस्करीको दबावबाट गुज्रिरहेको छ। गोर्खापत्र दैनिकमा केशवराज पौडेलले लेख्नु भएको छ। त्यस्तै गरी अन्नपूर्ण दैनिकमा ओलीको कार्यशैली र नेतृत्वमाथि गम्भीर प्रश्न शीर्षकमा सुरेन्द्र काफले लेख्नुहुन्छ। एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै अभिभावक बन्न सुझाएको छ। देशैभरका अगुवा कार्यकर्ताको सुझाव लिएर तयार पारिएको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन प्रतिवेदनले पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीको उम्मेद्वारमा घोषणा गरेर फागुनको 21 निर्वाचनमा जाँदा पार्टी पंक्ति रक्षात्मक अवस्थामा पुगेको निष्कर्ष निकालेको छ। निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि एमाले आफूलाई समीक्षा गर्नुपर्ने र नेतृत्व परिवर्तन गर्नुपर्ने दबाव परेको छ। यसै गरी अध्ययन हुन्छ, निरीक्षणमा मन्त्री आउँछन् तर चल्दैन बीरगंज चिनी कारखाना शीर्षकमा निरज पिठाकोटेले कारोबार दैनिकमा लेख्नु भएको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले 2058 सालमा खारेज गरेको बीरगंज चिनी कारखाना चलाउन धेरै निर्णयहरू पटक पटक भएका छन्, तर 2.5 दशकको अवधिमा भने सञ्चालन हुन सकेको छैन। अब के हुन्छ त्यहाँका स्थानीयले प्रतीक्षा गरिरहेका छन्। ब्याजदर घटाएरै सवारी कर्जा दिन बैंकहरू प्रतिस्पर्धा शीर्षकमा कारोबार दैनिकमै परिवर्तन देवकोटा लेख्नुहुन्छ। कर्जा विस्तार नभएर दबाव खेपिरहेको बैंकहरूले ब्याजदर घटाएर भए पनि सवारी साधनमा कर्जा दिन प्रतिस्पर्धा गरिरहेका छन्। राजधानी काठमाण्डुमा केही दिन अघि नाइमा अटो एक्सपो सञ्चालनमा आएको थियो भने हिजो नाडा अटो शुरू भएको छ। यसरी विभिन्न प्रतिस्पर्धाहरू हुँदा बैंकहरू पनि त्यसमा मुछिएको देखिएको छ। त्यस्तै गरी भारतबाट करिब 25,000 टन चिनी आयात गरिँदै कौशिला कुवरले कारोबार दैनिकमा लेख्नु भएको छ। सरकारले आसन्न चाडपर्वलाई लक्ष्य गरेर भारतबाट करिब 25,000 टन चिनी आयात गर्ने भएको छ। आन्तरिक उत्पादनमा कमी आएको भन्दै भारतले चिनी निर्यात रोकेको छ, तर नेपालको अनुरोधमा 25,000 टन चिनी प्रदान गर्ने भएको छ। उद्योग वाणिज्य र आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले नजिकिँदै गरेको चाडबाडलाई चिनीको अभाव हुन नदिनको लागि आन्तरिक र बाह्य दुवै स्रोत परिचालन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ।

0: अब विदेशको खबर। कोलम्बियामा सामाजिक सञ्जाल दुरूपयोग गरेर बाल बालिकालाई युद्ध र लागू औषध तस्करीमा प्रयोग भइरहेको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच एचआरडब्ल्यूले जनाएको छ। विद्रोही समूह र लागू औषध तस्करीमा संलग्न गिरोहले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बाल बालिका भर्ती गर्न प्रयोग गरिरहेको एचआरडब्ल्यूले उल्लेख गरेको हो। एचआरडब्ल्यूको 102 पृष्ठ लामो पछिल्लो प्रतिवेदनमा ती बाल बालिकालाई विस्फोटक पदार्थ बोकेका ड्रोनहरू उडाउने जस्ता ज्यान जोखिम पार्ने काममा लगाइएको उल्लेख गरिएको छ। एआई प्रविधिको बढ़दो प्रयोगले कलाकारहरूको जीविकोपार्जनमा जोखिम निम्ति आएको भन्दै पूर्ण रूपमा एआई सृजित संगीतमाथि अस्ट्रेलियामा प्रतिबन्ध लगाइएको छ। अस्ट्रेलियाका रेकर्डिङ कम्पनीहरूको प्रतिनिधित्व गर्ने संस्था अस्ट्रेलियन रेकर्ड इण्डस्ट्रीज एसोसिएशन एआरआईएले पूर्ण रूपमा एआईबाट सृजना गरिएका संगीतलाई आफ्ना आधिकारिक चार्टहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। यो संस्थाले देशका प्रमुख रेकर्ड लेभलदेखि साना र स्वतन्त्र निर्माताहरूको समेत प्रतिनिधित्व गर्ने गरेको छ र यसबाट कलाकारहरू र सर्जकहरूलाई केही राहत पुग्ने विश्वास गरिएको छ। र संयुक्त राष्ट्रसंघले गाजामा चंगा ड्रोन र बेलुन उडाइने क्षेत्रबाट त्यहाँका बासिन्दालाई हटाउने इजरायलको धम्कीको आलोचना गर्दै यसलाई अत्यन्त आपत्तिजनक भनेको छ। राष्ट्रसंघको मानव अधिकार कार्यालयका प्रवक्ता रबिना शमदासानीले हिजो जेनेभामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो।
1: साझा खबरमा अब खेलकुदका खबर। न्यूजील्याण्डका अलराउण्डर जिमी निसम पुनः जनकपुर बोल्ट्समा फर्किएका छन्। उहाँले दुई वर्ष अघि नेपाल प्रिमियर लीगमा जनकपुरलाई पहिलो सिजन च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। जनकपुरले हिजो आफ्नो सोशल प्लेटफर्म मार्फत 35 वर्षे निसमलाई यो सिजन सिजनमा पुनः अनुबन्ध गरेको जानकारी दिएको छ। यसैबीच एसीसी प्रिमियर कपको तयारी खेलिरहेको अभ्यास खेलमा नेपालले मलेसियालाई डकवर्थ लुइस पद्धतिमा 9 विकेटले हराएको छ। ओपनर आसिफ शेखको शतक र अर्जुन कुमालको अर्धशतक सहित ओपनिङमा जोडीले शानदारसँग दोहोरो शतकीय साझेदारीमा नेपालको प्रभावलाई प्रभावशाली बनाउन सफल भएको थियो। टस जितेर ब्याटिङ गरेको मलेसियाले 48.2 ओभरमा 232 रनमा अल आउट भएको थियो। लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि नेपालले डकवर्थ लुइस पद्धतिमा 48 ओभर 228 रनको लक्ष्य पाएको थियो। यसैबीच सोनी पाखरिनको कप्तानीमा नेपाल क्रिकेट संज्ञानले हिजो एसीसी महिला 19 वर्ष मुनिको एसिया कप र आईसीसी महिला 19 वर्ष मुनिको विश्वकपका लागि 28 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। एसीसी महिला U19 एसिया कप मलेसियामा वर्ष 2026 हुने तालिका रहेको छ र आईसीसी महिला U19 विश्वकप जनवरीमा नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्दैछन्।
0: पहिरो बारेका भ्रम र वास्तविकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो,
1: डिस्क हो, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब पहिरोका बारेमा भ्रम र वास्तविकता। साथी सुशीला श्रेष्ठले समाजमा चलिरहेका विभिन्न भ्रम र वास्तविकताका बारेमा भूगर्भविद मनिता तिमल सेनासँग छलफल गर्नुभएको छ।
4: पहिलो प्रश्न, पहिरो बर्खा याममा मात्रै जान्छ?
5: गलत। पहिरोका प्रकार हुन्छन्, सधैँ पानीले मात्र यसलाई निम्त्याउँछ भन्नु चाहिँ गलत बुझाइ हो भन्ने चाहिँ मेरो भनाइ छ।
4: पहिरो रोक्न रुख रोक्नु पर्छ,
5: सही भन्छु होइन? जस्तो रुखले चाहिँ माटोहरूलाई चाहिँ जकडेर राख्छ र बग्न दिँदैन, त्यही भएर रुख रोप्नु पर्छ। तर सधैँ यसले मात्रै काम गर्छ भन्नु पनि ठिक होइन।
4: एकपटक पहिरो गएको ठाउँमा फेरि पहिरो जाँदैन?
5: गलत, जान सक्छ।
4: पहिरो रोक्न ढुङ्गा माटोको पर्खाल लगाउँदा सुरक्षित हुन्छ?
5: सही भन्छु होइन, तर सधैँ पर्खाल चाहिन्छ, तर ढुङ्गा माटो मात्रैले अपुग हुन सक्छ। पर्खाल चाहिँ अब तारजालीको पर्खाल हुन सक्छ होइन, सिमेन्टीको टेवा पर्खाल हुन्छ, अथवा कंक्रिटको पर्खाल हुन सक्छ। पर्खाल चाहिँ ले काम गर्छ।
4: राति पहिरोको जोखिम बढी हुन्छ?
5: सही, किनभने हामीले आकलन गर्न सक्दैनौ होइन, आफ्नो वरिपरिको वस्तुस्थिति चाहिँ आकलन गर्न नसक्ने भए भएर चाहिँ अँध्यारोले गर्दाखेरि चाहिँ बढी जोखिम चाहिँ राति हुन्छ।
4: प्रश्न नम्बर छ, पहिरोको मुख्य कारण धेरै पानी पर्नु मात्रै हो?
5: गलत। यसका विभिन्न कारणहरू हुन सक्छन्, तर दुईटै पाटो रहन्छ। कहिलेकाहीँ चाहिँ पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ, र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा, जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी, भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ।
4: पहिरो गएको ठाउँमा तुरुन्तै फर्किनु हुँदैन?
5: सही, किनभने त्यसका अरू पाटाहरू पनि हुन सक्छन्, त्यो अझै बग्न सक्छ होइन, माथिबाट अरू थोक पनि आउन सक्छन्, त्यही भएर तुरुन्तै चाहिँ फर्किनु हुँदैन। केही समय हेरेर त्यो एक दुई दिन त्यसलाई राम्रोसँग चाहिँ निहालेर मात्रै त्यहाँनिर फर्किनुपर्छ।
4: घर बलियो भए पहिरोको जोखिम हुँदैन?
5: गलत, किनभने पहिरो भनेको धेरै तलबाट पनि जान सक्छ होइन, पहिरोलाई माथिबाट पनि थिच्न सक्छ। घर थिचेका उदाहरणहरू कति छन्, कति घर चिप्लेका उदाहरण पनि कति, त्यही भएर घर बलियो बनाएर मात्रै चाहिँ पहिरोले ऊ गर्दैन भन्ने चाहिँ जोखिम घटाउँछ भन्ने चाहिँ होइन।
4: भिरमा घर बनाउँदा पुराना पुस्ताले घर बनाएको ठाउँ भएकाले सधैँ सुरक्षित हुन्छ?
5: यो चाहिँ मलाई सही लाग्छ, किनभने पहिलेदेखि पनि हजुरले पुरानो हाम्रो प्रचलनका घरहरू हेर्नुभयो भने हामी माथि टुप्पामा बस्ने र तल बेसीमा चाहिँ खेतीपाती गर्ने कामहरू गर्थ्यौँ, तर अहिले यो उल्टो हुँदैछ, हामी तलतिर सर्दैछौँ र माथिल्लो भुवा घरलाई चाहिँ छोडिरहेकोहरू चाहिँ देखिन्छ। त्यो कारण के भन्दाखेरि तल जति तल गयो त्यति चाहिँ पानीहरू जस्तो खोलाले चाहिँ कटान गर्ने, खोलाबाट चाहिँ जोखिम हुने भए भएर चाहिँ खोलाको छेउहरू चाहिँ जहिले पनि खेतीको लागि प्रयोग हुन्थ्यो, त्यो बर्खाको याममा चाहिँ सुरक्षित नै हुन्थ्यो। केही भयो भने पनि मान्छेको जनधनको क्षति चाहिँ हुँदैन थियो भन्ने, जनको क्षति हुँदैन थियो भनेर हो। र
6: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
3: आज प्रतिनिधि सभामा प्रधानमन्त्री र सांसदहरूबीच प्रश्नोत्तर। 11 सांसदले सवाल राख्ने, उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि 11 जिल्लामा स्थलगत सर्वेक्षण शुरू।
6: उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल। बागमतीमा एमाले नेकपा र राप्रपा बीच सरकार गठन तथा सञ्चालन समझदारी। रासोपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने।
3: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर। संचार माध्यमले सार्वजनिक हित केन्द्रमा राख्नुपर्ने संचार मन्त्रीको जोड। डिजिटल स्वास्थ्यमा बागमती अब्बल।
6: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर। संचार माध्यमले सार्वजनिक हितका बारेमा सरोकार राख्ने बारेमा संवाद। गाजामा चंगा, ड्रोन र बेलुन उडाउने क्षेत्रबाट बासिन्दालाई हटाउने इजरायलको धम्कीको आलोचना। कोलम्बियामा बाल बालिकालाई युद्धमा धकेल्न सामाजिक सञ्जालको दुरूपयोग।
3: र जनकपुर बोल्ट्ससँगै बोल्ट्समा निशमको पुनरागमन। मलेसिया विरूद्धको अभ्यास खेलमा आसिफ र अर्जुनको प्रभाव। सोनीको कप्तानीमा 19 वर्ष मुनिको नेपाली टोली घोषणा।
6: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ प्रधानमन्त्री लगायतका केही सांसदहरूले पछिल्लो समयमा लगाइरहेको कालो चश्मा र कालो चश्मा नलगाएर संसदमा उपस्थित हुनको लागि सभामुखले दिएको निर्देशन। यद्यपि कुनै स्वास्थ्य समस्या भएमा त्यसबारेमा खुलाउन पनि भनिएको छ र त्यस खालको अभ्यास शुरू भइसकेको छ। एउटा बन्द कोठा छ जहाँ एकजना चिकित्सक जस्ता देखिने व्यक्ति अगाडिपट्टि छन् भने प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति कुर्सीमा बसिरहेका राखेका छन्। माथिपट्टि समृद्धि लेखिएको छ, मूल्य वृद्धि लेखिएको छ, ड त्र ट न म स छुट्टा छुट्टै लेखिएको छ, आँखा जाँच गर्न गएको जस्तो देखिन्छ र त्यहाँ रहेका चिकित्सक जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, जटिल समस्या पदमा रहन्जेल तपाईँले यो लगाउनै पर्छ।
7: हवस् त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र दीपक आचार्य विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को प्रस्तुति कार्यक्रम पोषण संवादमा यहाँहरूलाई हार्दिक स्वागत छ। कार्यक्रम पोषण संवाद सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन का साथै विभिन्न सामुदायिक रेडियोहरूबाट पनि तपाईले सुन्न सक्नुहुन्छ। हामीलाई सीआईएन को सामाजिक सञ्जालबाट पनि तपाईले सुन्न सक्नुहुन्छ। कार्यक्रम पोषण संवादको आजको विशेष भागमा हामी भदौ 8 र 9 गते एसिया प्रशान्त प्रसारण विकास संस्थाको 24 औं साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला अन्तर्गत भएको बाल पोषण सुधारमा मीडियाको भूमिकाको विषयमा भएको छलफलको सार संक्षेप र त्यससँग र पोषण संचारसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्नेछौं। आजको कार्यक्रम हामीले स्थलगत रूपमा तयार पारेका छौं। काठमाडौँमा भइरहेको यो कार्यशालामा विभिन्न देशबाट प्रसारकहरूको उपस्थिति रहेको छ। 33 भन्दा बढ़ी देशबाट सहभागी हुनुभएका प्रसारकहरूले आफ्ना विषयमा आफ्ना धारणाहरू राख्नुभएको छ। विशेष गरेर बाल पोषणको सवालमा छलफल हुँदा बाल पोषणमा संचारको भूमिकाको विषयमा विभिन्न वक्ताहरूले आफ्नो कुरा राख्नु भएको छ। कार्यशालामा डाक्टर नम्रता पाण्डे, स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकाल, ओल्ड भिजनको चाइल्ड एडभाइजरी ग्रुपका सदस्य प्रासना महर्जन, ओल्ड भिजनको व्यवस्थापक श्याम अधिकारी लगायत विभिन्न संचारकर्मीहरूले आफ्नो धारणा राखेका छन्। मीडियाले पोषण सुधारका लागि विभिन्न जानकारी निरन्तर प्रकाशन प्रसारण गर्नुपर्ने र केही हदसम्म प्रयास भइरहेको स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकाल बताउनुहुन्छ।
1: नेपालमा चाइल्ड र न्युट्रिसनको विषयलाई लिएर इस्युहरू कभर चाहिँ भएको छ, होइन? सर्ट एन्सर सेटिस्फ्याक्टरी खालको चाहिँ छैन, होइन? तर दुवै मिडिया जसरी इभल्भ हुँदै गइरहेछ, लाइक ट्रेडिसनल्स मिडियाबाट चाहिँ अहिले जसरी चाहिँ हामी डिजिटल मिडियामा चाहिँ गइरहेछौँ, त्यसै गरी न्युट्रिसनको सेक्टरमा पनि ट्रेडिसनल जुन न्युट्रिसनको विषयहरू छ नि, त्यो चाहिँ अहिले अर्को फर्म अफ न्युट्रिसनको समस्या हाम्रोमा छ। त्यो भनेको ओबिसिटी हो, लाइफ स्टाइलसँग जोडिएको, एनसिडीसँग जोडिएको विषयहरू हो, होइन? हामी चाहिँ इन नेपाल न्युट्रिसनको सेक्टरमा चाहिँ वी आर इन डबल ट्रबल अफ न्युट्रिसनको प्रब्लम भन्छौँ क्या। त्यो खालको डबल ट्रबल अफ न्युट्रिसनको प्रब्लममा चाहिँ नेपालको मिडियाहरूले त्यति धेरै कभर गरेको जस्तो देखिन्न, किनभने अब मिडिया पनि सिक्दै अगाडि बढ्दै गर्ने क्रममा छन्। अनि न्युट्रिसनको इस्यु पनि हाम्रोमा चाहिँ ट्रेडिसनल वेले हेर्दाखेरि सधैँ एकदम ख्याउटेपन, त्यसपछिबाट वेट नपुगेको, अनि स्टन्टिङको विषयहरू चाहिँ धेरै मात्रामा, अनि एनिमियाको विषयहरू धेरै मात्रामा चाहिँ न्युट्रिसन भनेको मालन्युट्रिसन मात्रै हो र मालन्युट्रिसनमा पनि यो ख्याउटेपन हो भन्ने खालको जुन बुझाइ पहिलेदेखि नै सिकाइयो, त्यो ढङ्गको रिपोर्टिङ नै रिफ्लेक्ट भइरहेछ हाम्रो मिडियामा। त्यही अनुसारको इस्युहरू चाहिँ आउँदै आइरहेको छ, अनि धेरै जसो इस्युहरू त्यसपछि मिडियामा चाहिँ समाचारहरू अथवा न्युट्रिसन जोडिएका विषयहरू चाहिँ के आउँछ भने अलिकति फर्मल प्रोग्रामहरू भयो भने र अलिअलि डाटाहरू प्रेजेन्ट भयो भने, जस्तै अब एनडिजी नेपाल डेमोग्राफी एन्ड हेल्थ सर्वेको जुन डाटाहरू आउँछ अथवा अरू फेसिलिटी अथवा अरू सर्वेहरूको जुन डाटाहरू आउँछ त्यो डाटासँग जोडिएर मात्रै आउँछ इस्युहरू, भनेको फर्मालिटीमा मात्रै फोकस छ। तर त्यो समस्या किन भइरहेछ, डेप्थमा गएर यो यसको पछाडिको रुट कज के हो भन्ने कजमा चाहिँ गएर त्यति धेरै भएर चाहिँ आउँदैन। जसरी म यसमा अलिकति जोड्न के खोजिरहेको छु भने, हामी मैले मालन्युट्रिसनको जुन ख्याउटेपन कुपोषण कुरा हेरिरहेको छु, यो पछिल्लो 3 डिकेड्समा चाहिँ चेन्ज चाहिँ धेरै भएको छ, सुधार धेरै भएको छ। तपाईँको 60-70%सम्म जुन स्टन्टेडको समस्या थियो 1990s, अहिले यो 35 इयर्समा घटेर अहिले 25% तल आइसकेका छ, भनेपछि सुधार चाहिँ हुने क्रममा छ। एकातिर यो सुधार उन्मुख नै छ, अर्कोतिर हामीसँग अर्को ठूलो समस्या चाहिँ नन कम्युनिकेबल डिजिजसँग जोडिएर चाहिँ बच्चैदेखिको चाइल्डदेखि नै सुरु हुँदै आइरहेछ। जस्तो हाम्रो हुर्काई नै कस्तो हुन थाल्यो भने, हाम्रो चाहिँ सोसाइटी कसरी चेन्ज हुँदै गइरहेछ भने, हामी पहिला अर्बन सेक्टरमा एकदम कम थियौँ पपुलेसन, तपाईँको 35-35 वर्षसम्म जम्मा 10% पपुलेसन अर्बन सेक्टरमा थियो नेपालमा। अहिले यो ठ्याक्कै उल्टो जस्तो भइसकेको छ भने 70-80% पपुलेसन अर्बन अथवा सेमी अर्बन सेक्टरमा चाहिँ सिफ्ट भइसकेको छ, रुरल एरियामा मान्छे छैन। अनि त्यो हुँदाखेरि लाइफ स्टाइल नै के भइरहेछ भने अर्बन स्टाइलको त एकदम कपी गर्ने टाइपको भइरहेछ। अनि हाम्रो बच्चाको हुर्काई कस्तो भइरहेछ भने बिहान उठ्ने बित्तिकै बच्चाले पहिला के भन्छ नि, म त पाउरोटी खान्छु, म त बिस्कुट खान्छु, अथवा मलाई दुनोट ल्याइदिनुहोस् भनेपछि उसको त्यो बिहानको डिमान्ड नै, स्कुल जानुभन्दा अगाडिको डिमान्ड नै के छ भने ट्रान्स फ्याट अथवा सुगर स्वेटेन बेभरेजहरू, यस्तो जुनले चाहिँ नन कम्युनिकेबल डिजिजमा चाहिँ सपोर्ट गर्छ र भोलिका दिनमा त्यसले ठुलो चाहिँ पब्लिक हेल्थ डिजास्टर ल्याउन सक्छ, त्यसमा एक्सपोज हुँदै गइरहेछ हाम्रो बच्चाहरू। अब स्कुल जान्छ, स्कुलमा दिउँसोको टाइममा खाजा खाने टाइममा पनि उसले चाहिँ मलाई चाउचाउ अथवा जुस, जुन सुगर स्वेटेन बेभरेजहरू हुन्छ, त्यस्तो डिमान्ड गर्छ। स्कुलबाट फर्केपछि पनि उसको डिमान्ड त्यस्तै हुँदै जान्छ र प्यारेन्ट्सले पनि, हाम्रो सोसाइटी चाहिँ के छ भने रेमिटेन्सले भरिएको छ, फादर कतै काम गरिरहेको हुन्छ बाहिर, मदरलाई पनि सजिलो के भने चाउचाउ ल्याइदियो अथवा यस्तै जङ्क फुडहरू ल्याइदियो दियो, अनि त्यसपछि लाइफ स्टाइल फलानुले त चाउचाउ किनेर दिएको छ भनेपछि मैले पनि दिनुपर्छ भन्ने जुन त्यो प्रेस्टिज देखाउने खालको एउटा चाहिँ जुन सो अफ गर्ने छ नि, त्यो सो अफले पनि हाम्रो यो न्यू जेनेरेसन, न्यू पुस्ता चाहिँ एनसिडीको चाहिँ बर्डनमा चाहिँ धकेलिँदै गएर अबको 10-15 वर्षपछि नेपालमा चाहिँ एउटा ठुलो डिजास्टर आउने सम्भावना छ। यो क्षेत्रमा चाहिँ मिडियाले लेख्नुपर्ने जुन हिसाबले तपाईँले सोध्नु भयो कस्तो खालको कभरेज छ भने, यो ढङ्गले मिडियाले त्यति धेरै सोचेको जस्तो देखिन्न, किनभने मिडियाको हुर्काई, मिडियाको सिकाइ र मिडियामा आउने विषयवस्तु र प्राथमिकता नै सधैँ के रह्यो भने ख्याउटेपन, त्यही फोटो देखाउने, गाउँ दूर दराज हो पोषणको इस्यु भन्ने बित्तिकै हामी दूर दुर्गम दूर दराज भनेर सम्झिन्छौँ र त्यही फोटो पुक्क भनी निस्केको सानो ख्याउटे परेको बच्चाको फोटो सम्झिन्छौँ, मिडियामा पनि त्यही ढङ्गले प्रेजेन्ट गरिरहेको हुन्छौँ, रेप्लिकेट गरिरहेको हुन्छौँ र त्यही खालको न्युजहरू कभर भइरहेको हुन्छ। अनि एउटा मिडियामा चाहिँ फलानु जिल्लामा अथवा फलानु ठाउँमा कुपोषणको समस्या यस्तो भनेर आयो भने त्यस्तै खालको बाढी चाहिँ फ्लडेड भएर चाहिँ देशभरिका जिल्लाहरूमा जान्छ, किनभने ए इस्यु त यो रहेछ, यो खालको लेख्नुपर्ने रहेछ भन्ने हुन्छ। त्यही भएर फोकस त्यता मात्रै, त्यस्तो खालको इस्युमा मात्रै फोकस छ। हजुरले सोधे जस्तै त्यस्तो यसमा चाहिँ अब सिफ्ट हुन आवश्यक छ, हामी सिफ्ट हुनुपर्छ। हामीले अब बुझाउने भनेको हामी जस्तै मिडियामा काम गर्ने बुझाउने हो, तर यो बुझाउने क्रम चाहिँ अलिक कम छ, यसमा चाहिँ सुधार गर्न आवश्यक छ जस्तो लाग्छ मलाई। हस्, थ्याङ्क यू सो मच।
0: त्यस्तै गरी नेपाल टेलिभिजनले पनि लामो समयदेखि बालबालिकाका लागि र स्वास्थ्यका लागि विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको छ। त्यसै अन्तर्गत पोषण र विशेष गरेर स्तनपानका बारेमा पनि आफूहरूले प्राथमिकताका साथ विभिन्न प्रचार सामग्रीहरू प्रसारण गर्नुका साथै कार्यक्रमहरू निरन्तर रूपमा अगाडि बढ़ाएको नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक टंक प्रसाद उप्रेती बताउनुहुन्छ।
2: नेपाल टेलिभिजन एउटा सार्वजनिक प्रसारण संस्था भएकोले सबै उमेर समूहका दर्शकहरूका लागि कार्यक्रमहरू डिजाइन गर्छ र यसमा पनि बाल बालिकाहरूका लागि विशिष्टीकृत कार्यक्रमहरू नेपाल टेलिभिजनसित छन् र ती कार्यक्रमहरूको केही उदाहरणको रूपमा भन्दा ससाना बालबालिकाको लागि छुनु मुनु र अलिकति उमेर त्योभन्दा माथिल्लो उमेरका बालबालिकाको लागि चिल्ड्रेन्स फोरम जस्ता, त्यसै गरिकन खुसीको संसार जस्ता विशेष कार्यक्रमहरू छन्। ती कार्यक्रमहरूको मार्फतबाट त्यही उमेर समूहले बुझ्ने गरी सीमित उनीहरूको शब्दावलीभित्र रहेर सन्देशहरूको डिजाइन गरिएको हुन्छ। त्यसमा बाल पोषणको जहाँसम्म प्रसंग छ, यो बालबालिका स्वयंले पनि बुझ्नुपर्ने र बालबालिकाका अभिभावकहरूले अझ धेरै बुझ्नुपर्ने अवस्था पनि हुन्छ। त्यसो भएकोले पीएसए, पब्लिक सर्भिस एनाउन्समेन्ट अथवा जनचेतनामूलक सन्देशको माध्यमबाट पनि बाल पोषणमा कार्यक्रमहरू, सन्देशहरू नेपाल टेलिभिजनले प्रसारण गर्दै आएको छ र अभिभावकहरूलाई लक्षित गरेर जनस्वास्थ्य बहस भन्ने जुन कार्यक्रम छ, यो चाहिँ स्वास्थ्य कार्यक्रम हो जनस्वास्थ्यका विभिन्न विषयहरूमा यो कार्यक्रम चाहिँ बहसको रूपमा त्यहाँ सञ्चालन हुन्छ र यसभित्र पनि बाल पोषणका विषयवस्तुहरू समेटिएको हुन्छन् र विभिन्न सन्दर्भ विशेषमा र यो मुद्दा बनाएर अनुसन्धानात्मक रिपोर्टहरू चाहिँ हाम्रो समाचारमा र समसामयिक विषयका कार्यक्रमहरूमा पनि हामीले उच्च प्राथमिकताका साथ कन्टेन्टहरू प्रस्तुत गर्ने गरेको छौं।
0: हजुर, बाल पोषणसँगै अब यो अहिले पूर्ण स्तनपानको कुराहरू आएको छ होइन, यो सवाललाई चाहिँ कतिको उठाइरहेछौं?
2: जरूर उठाइराखेको छौं। जस्तो हालसालकै एउटा उदाहरण गर्ने भने पछिल्लो हप्ता प्रसारण भएको जनस्वास्थ्य बहस जुन करिब आधा घण्टाको कार्यक्रम हुन्छ विशेषज्ञहरूसित यही विषयमा उठाइएको छ। त्यसै गरिकन यो विश्व स्तनपान दिवस, राष्ट्रिय स्तनपान दिवस र समयमा अभियानका रूपमा सञ्चालन गरिएको सन्दर्भहरूमा त अझ उच्च प्राथमिकतामा राखेर सान्दर्भिक कार्यक्रमहरूमा चाहिँ हामीले यसको विषयवस्तु पस्किने गरेको छौं।
0: अरू अब अरू सञ्चार माध्यमहरूलाई पनि तपाईँ एउटा यो विषयको बारेमा मात्र नभएर सञ्चारको विज्ञ भएको हिसाबले प्राध्यापन पनि गराउँदै आउनुभएको छ। सञ्चारकर्मीले यो मसिना विषयहरू अब धेरै ध्यान जाँदैन, पोलिटिकल कुराहरूमा बढी गइरहेको हुन्छ, यस्तो विषय उठाउनको लागि र अब पोषण त सबभन्दा ठूलो कुरो हो जीवनको लागि होइन, तपाईँको सन्देश के छ?
2: सबभन्दा समाज विकसित हुन, समाज स्वस्थ हुन र एउटा समाजलाई ड्राइभ गर्ने जनशक्ति तयार हुनको लागि सबभन्दा पहिलो कुरा नै पोषणबाट सुरु हुन्छ र यसलाई मसिनो भनेर यसलाई चाहिँ प्राथमिकतामा नराख्ने भन्ने कुरै हुन्न। यो चाहिँ सबैभन्दा महत्वपूर्ण विषय यो हो। जब बालबालिका स्वस्थ हुन्छ तब मात्रै समाज स्वस्थ हुन्छ र भोलिको चुनौती, भोलिका समाजको चुनौती, राष्ट्रको चुनौती, विकास निर्माणका कुराहरू, जति राजनीतिले गर्ने कुराहरू छन् ती सबैलाई काँधमा बोकेर अगाडि बढ्ने जनसङ्ख्या त आखिर यही बिन्दुबाट सुरु हुने हो नि त। त्यसकारणले गर्दाखेरि एउटा सचेत सञ्चारकर्मीहरूले यस यो विषयलाई, बाल पोषणको विषयलाई उच्च रूपमा चाहिँ प्राथमिकतामा राखेर हामीले चाहिँ विषयवस्तु निर्माण गर्ने, कार्यक्रम निर्माण गर्ने, समाचारहरू निर्माण गर्ने काम गर्नुपर्छ। यो चाहिँ फेरि खालि पत्रकारको मात्रै कुरा पनि होइन, यो राज्यको नीति निर्माणमा पनि पत्रकारहरूले सघाउने कुरा भयो, पोलिसी इन्फ्लुएन्स गर्ने भन्छ। जस्तो अहिले पनि भनौँ न, विद्यालयमा खाजाको कुरा छ होइन, त्यो चाहिँ सरकारले निशुल्क रूपमा सर्टेन ग्रेडसम्मको लागि त्यो स्किम ल्याएको पनि छ र त्यसले गर्दा दीर्घकालीन रूपमा एउटा त स्कूल आउने बानी र स्कूल भर्ना भएका विद्यार्थीहरूलाई स्कूलमै रोकिराख्ने र पढ़ाईलाई निरन्तरता दिने कुरा त एउटा राम्रो पक्ष सधैँ छ। त्यो सँगसँगै यो बाल पोषणको जुन कुरा छ त्यो पनि अझ रैथाने खानाको कुरा छ। यसले चाहिँ नेपालीहरूको जनस्वास्थ्यमै सकारात्मक प्रभाव पारेको छ। यो बाल पोषण अब धेरै नै महत्वपूर्ण विषय हो।
0: बाल बालिका र युवालाई पोषण सुधारको लागि परिचालन गर्न सके प्रभावकारी हुने चाइल्ड एडभाइजरी ग्रुपका सदस्य प्रार्थना महर्जनले आफ्नो धारणामा बताउनुभयो।
3: मलाई पनि केही एड गर्नु छ। एज प्रवीण सरले भन्नुभयो अघि, के अरे तपाईँहरूको भनौँ न मिडियाले चाहिँ सुगरी ड्रिङ्क्सहरूको बारेमा त्यस्तो एडहरू चाहिँ लिनुहुन्न भन्नुभयो नि त, त्यसको सत्ता चाहिँ वाइ नट होइन, के अरे न्युट्रिसियस फुडको बारेमा चाहिँ एनिमेसनको थ्रुबाट अर केही इन्ट्रेस्टिङ वेबाट चाहिँ तपाईँहरूले अवेरनेस क्रिएट गर्दाखेरि चाहिँ कस्तो हुन्छ भन्ने कुरा हो। अनि अर्को भनेको चाहिँ अहिले सोसियल मिडियामा ट्रेन्ड भइरहेको छ नि, एउटा लाइक सानो बालबालिकाहरूलाई चाहिँ यो एउटा अल्ट्रासाउन्ड टाइपको भिडियोमा किराहरू देखाएर के अरे जङ्क फुड खायो भने चाहिँ यस्तो किरा पर्छ है भन्ने कुरा छ नि त, त्यस्तो वेमा हामीले के अरे न्युट्रिसियस फुडहरूको एडभान्टेजेसहरू अर जङ्क फुडहरूको डिसएडभान्टेजेसहरूलाई चाहिँ एनिमेसनको थ्रुबाट यस्तो हुन्छ भनेर डिपली नै बुझाउन खोज्यो भने पनि राम्रो हुन्छ जस्तो लाग्यो। थ्याङ्क यू।
0: पोषण सुधारका लागि समाजमा चल्दै आएका विभिन्न परम्परागत अभ्यासहरू र धर्म अनुसारका चाडबाडको पनि सहयोगी भूमिका रहेको अन्तर्धार्मिक अगुवा एवं पोषणको विषयमा अध्ययन अनुसन्धान गर्दै आउनुभएका डाक्टर नम्रता पाण्डे बताउनुहुन्छ।
4: हामीले यसलाई समृद्ध बनाउँदै जाँदाखेरि हाम्रो स्टेक होल्डरहरू को को हुनुहुन्छ त यो क्याम्पेनलाई अगाडि बढाउनलाई, कस कसलाई मिडियामा कभरेज गर्ने, कहाँ कहाँ त्यस्ता स्टोरीहरू हुन सक्छन् भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ। किनभने हामी प्राकृतिक स्रोत र हाम्रो प्राकृतिक जीवनलाई नै हेर्यौं भने पनि हामीलाई न्युट्रिसनको लागि त्यस्तो धेरै ठूलो गाह्रो चिज चाहिँ छैन नेपालमा। हामीसँग अनेक जडीबुटी सागपात पानीको छेउछाउमा नदी खोलामा पहाडमा पाइने चिजहरू नै पनि न्युट्रिसनको लागि प्रशस्त छन्। सिस्नो त्यो जलुकोदेखि लिएर मलाई एउटा दुर्गम कर्णालीको कहानी सुनाउन मन लाग्यो यहाँहरूलाई। दसैँको बेला रहेछ, त्यहाँनिर सरकारले चाहिँ चामल बाँड्ने भनेर अलि 8-10 वर्ष अगाडिकै घटना भयो, सायद त्यति धेरै परिवर्तन भइसकेका छ जस्तो लाग्दैन मलाई। अनि एकजना आमालाई भने, मैले एकदम थकित हुनुहुन्थ्यो, आउनुभएको त्यहाँ जुम्लाको सहर

हार्दिक निमन्त्रणा। पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दर खाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: नारायण काफ्लेका अनुसार रसुवा नुवाकोट धादिङ र चितवन स्थित नदी तटीय क्षेत्रमा यी शव भेटिएका हुन्। भेटिएका शवहरूको पहिचान गर्ने प्रक्रियामा रहेको डीआईजी काफ्लेले थाहा संसार नेटवर्कलाई जानकारी दिनुभएको छ। आज बिहान 9 बजेतिर तिब्बत तर्फबाट हिमताल फुटेर आएको बाढ़ी रसुवाको भोटेकोशीमा मिसिएर ठूलो मानव बस्ती नै बगाएको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईले इतिहासकै सबैभन्दा ठूलो क्षति पुगेको बताउनुभयो।
1: नुवाकोटको स्थिति अहिले अब इतिहासकै सबभन्दा क्षति पुगेको अवस्था छ। क्षति ठूलो छ, अहिले आन्दोलन क्षति आन्दोलन गरिसकेको अवस्था छैन। यहाँ अब हामी रेस्क्यूमै छौँ है।
2: जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवाको भोटेकोशी हुँदै बगेको बाढ़ीबाट हुन सक्ने थप क्षतिको जोखिम तत्कालका लागि टरेको जनाएको छ। केन्द्रका बाढ़ीविद विनोद पराजुलीले बाढ़ीको प्रभाव अब क्रमशः घट्दै गएकाले थप खतरा तत्कालका लागि टरेको बताउनु भएको हो। रसुवा स्थित भोटेकोशीमा आएको बाढ़ी आएपछि नदी छेउछाउका बस्ती र बजार क्षेत्रमा उच्च सतर्कतासहित सुरक्षित रहन अनुरोध गरेका छौं। सबैतिर पूर्व सूचना प्रभाव भएको छ। अब बाढ़ीको ठूलो जोखिम पनि कम हुँदै गएको छ, उहाँले भन्नुभयो। पराजुलीले बाढ़ीको जोखिम सुस्ता क्षेत्रसम्म पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मोबाइल एसएमएस मार्फत सम्भावित प्रभावित क्षेत्रमा सर्वसाधारणलाई पूर्व सूचना पठाइएको बताउनुभयो।
0: परराष्ट्र मन्त्री शिशिर खनालले बाढ़ीले रसुवा र नुवाकोटका टिमुरे, स्याप्रुबेसी, बेत्रावती, त्रिशुली, बट्टार र देवीघाट लगायतका क्षेत्रमा निकै ठूलो भौतिक र मानवीय क्षति पुर्याएको जानकारी दिनुभएको छ। आजको संसद बैठकमा सरकारका तर्फबाट बाढ़ीबारे जानकारी गराउँदै विपदमा परि सुरक्षाकर्मीहरू समेत ठूलो संख्यामा बेपत्ता भएको बताउनुभयो। परराष्ट्र मन्त्रीका अनुसार टिमुरे र मैलुङ पोस्टका 44 जना नेपाली सेना, 26 जना नेपाल प्रहरी र 9 जना सशस्त्र प्रहरी गरी कुल 79 जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। यसका साथै रसुवागढ़ी भन्सार र अध्यागमन कार्यालयका कर्मचारी र केही स्थानीय नागरिक पनि सम्पर्क बाहिर गएका छन्। यसैगरी 384 पर्यटक सम्पर्कविहीन भएका छन्। विभिन्न ट्राभल एजेन्सीबाट प्राप्त तथ्याङ्कका आधारमा नेपाल पर्यटन बोर्डले सम्पर्कविहीन मध्ये 291 विदेशी र 93 नेपाली पर्यटक रहेको जनाएको छ। बाढ़ीका कारण रसुवाको स्याप्रुबेसीमा निर्माणाधीन 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर सहितका 60 जना कर्मचारी पनि बेपत्ता भएका छन्। लाङटाङ जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपालका सचिव विजय मोहन भट्टाईले आयोजनामा कार्यरत इन्जिनियर सहित 60 जना कर्मचारी सम्पर्कविहीन भएको बताउनुभयो।
2: रसुवा बाढ़ीमा घाइते भएका मध्ये 26 जनालाई हेलिकप्टर मार्फत उद्धार गरेर उपचारका लागि काठमाडौँ ल्याइएको छ। उपचारका लागि काठमाडौँ ल्याइएकाहरूलाई विभिन्न अस्पतालहरूमा उपचार शुरू गरिएको छ। उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको हो। खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै सर्वसाधारण समेत खटिएका छन्। सशस्त्र प्रहरीले रसुवागढ़ी भन्सार यार्ड र बाढ़ी प्रभावित क्षेत्रमा पुरिएकाहरूको खोजी गर्न तालिम प्राप्त कुकुर समेत परिचालन गरेको छ। त्यस्तै नदी किनार तथा बाढ़ी प्रभावित क्षेत्रमा थुनिएका तथा हराइरहेका नागरिकहरूलाई लोकेट गर्न ड्रोन परिचालन गरिएको छ। यस्तै बागमती प्रदेश सरकारले बाढ़ी तथा विपदका कारण प्रभावित क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश अन्तर्गतका अस्पतालबाट स्वास्थ्य कर्मी परिचालन गरेको छ। देशका स्वास्थ्य सचिव डाक्टर सुमित्रा गौतमको संयोजनमा क्षतिग्रस्त तथा प्रभावित क्षेत्रमा आकस्मिक स्वास्थ्य टोली खटाइएको छ।
0: भौतिक पूर्वाधारतर्फ सड़क, पुल, जलविद्युत र संचार क्षेत्रमा पनि अपूरणीय क्षति पुगेको छ। नुवाकोट स्थित सरकारी कार्यालयहरू डुबानमा परेका छन् भने पृथ्वी राजमार्गको गल्छी नुवाकोट स्याप्रुबेसी खण्ड र मुगलिन नारायण घाट सड़क अवरूद्ध भएको छ। सरकारले सर्वसाधारणलाई ती सड़कमा तत्काल यात्रा नगर्न अनुरोध गर्दै जोखिममुक्त क्षेत्रमा आवतजावतमा पूर्ण रोक लगाएको छ। आज बिहान पनि 4 जिल्लामा काठमाडौँबाट जाने सवारी साधनलाई रोकिएको थियो। चीनको स्वशासित

0: स्वशासित क्षेत्र तिब्बत सिचाङको केरुङ चिलुङ नाका नजिकै आज गएको पहिरोमा परि दुवै देशतर्फ सयौं व्यक्तिहरूको मृत्यु र बेपत्ता भएको आशंका गरिएको छ।
1: बाढ़ी प्रभावितको उद्धार र पुननिर्माणका लागि आर्थिक सहयोग गर्न छिमेकी मुलुक भारत र चीनसँगै मित्र राष्ट्र र दात्री निकाय तयार देखिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वीरेन्द्र शाहलाई फोन गरेर बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्नुभएको छ। यस कठिन समयमा भारतका जनता नेपाली जनतासँग एकबद्ध रहेको भन्दै मोदीले मानवीय सहायता उपलब्ध गराउन तयार रहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ। उत्तरी छिमेकी चीनले पनि तत्कालै नगद सहयोग गर्ने बताएको छ। त्यसका लागि रकम पठाउने प्रक्रिया शुरू गर्न चीनी राजदूत झाङ माओविङले अर्थमन्त्री मार्फत नेपाल सरकारलाई आग्रह गरिसक्नु भएको छ। यस्तै अर्थमन्त्री डाक्टर सोनी बग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्नेलले विभिन्न स्रोतबाट आपतकालीन सहयोगको स्वरूप 25 अर्ब सहयोग गर्न सकिने जानकारी गराउनु भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पनि भुटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितका लागि आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्यूएचओले बाढ़ी प्रभावित करिब 1000 जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै डब्ल्यूएचओले प्रभावित क्षेत्रमा 24 स्क्वायर मिटरका 15 वटा आपतकालीन टेन्ट समेत पठाउने भएको छ। सो विषय परराष्ट्र मन्त्री शिशिर खनालले आजको संसद बैठकमा पनि जानकारी गराउनु भएको छ।
2: विपदका कारणले गर्दाखेरि सीमापारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तरी छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
1: आजको प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री खनालले बिहान 8 बजे र 37 मिनटमा गएको भूकम्प र त्यस पश्चात झरेको हिम पहिरोका कारण भोटेकोशी नदीमा भीषण बाढ़ी आएको प्रारम्भिक अनुमान गरिएको बताउनुभयो। सरकारको तर्फबाट बाढ़ी बारे सदनलाई जानकारी गराउँदै परराष्ट्र मन्त्री खनालले सरकारको सम्पूर्ण ध्यान उद्धार र राहतमा केन्द्रित रहेको बताउनुभयो।
2: सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकहरूको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको छ। यस विपदको घड़ीमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हात अनुरोध गरिन्छ।
1: बाढ़ीले क्षति पुर्याएको खबर पाउन साथ प्रधानमन्त्री वीरेन्द्र शाहले उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिनुभएको थियो। प्रभावित क्षेत्रमा अन्य जिल्लाबाट समेत थप जनशक्ति पठाइएको थियो। लगत्तै बसेको मन्त्री परिषद बैठकले बाढ़ीबाट प्रभावित क्षेत्रका स्थानीय तहलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
3: विपदबाट प्रभावित जिल्लाका स्थानीय तहहरूलाई 3 महिना अवधिको लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 दफा 32 बमोजिम विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने,
0: राहत तथा पुनर्स्थापनाका लागि सरकारले रसुवा र नुवाकोट जिल्ला विपद व्यवस्थापन कोषमा एक एक करोड़ रूपियाँ र धादिङमा 50 लाख रूपियाँ निकास गरिदिएको छ। मृतकका परिवारलाई प्रचलित कानून बमोजिम आर्थिक सहायता उपलब्ध गराइने र घरवास गुमाएकाहरूलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाइएको छ। त्यसका लागि बजेटको व्यवस्था मिलाउन मन्त्री परिषद बैठकले अर्थमन्त्रीलाई निर्देश गरेको छ। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले सम्बन्धित कामका लागि सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिइएको सुनाउनुभयो। गृह र रक्षा मन्त्रालयलाई जोखिममा परेका र विचल्यमा परेका नागरिकको तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहका समितिलाई घरवास गुमाएका नागरिकलाई सुरक्षित स्थानमा आवास र खानपानको प्रबन्ध गर्न भनिएको छ। बाढ़ीका कारण अवरूद्ध भएका सड़क खानेपानी विद्युत र दूरसंचार सेवालाई यथाशीघ्र सुचारू गर्न पनि सम्बन्धित मन्त्रालय र निकायलाई कार्यभार सुम्पिएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा आजै बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद बैठकले पनि खोज उद्धार र राहतलाई उच्च प्राथमिकता दिने निर्णय गरेको थियो।
1: सभामुख डोल प्रसाद अर्ज्याले पनि रसुवा बाढ़ीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा केन्द्रित हुन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा सबै दलका सांसदहरूको धारणापछि सरकारको जवाब सुनिसकेर सभामुख अर्ज्याले सरकारले निर्देशन दिनुभएको हो। उहाँले यस कार्यमा आवश्यक समन्वय र सहयोगका लागि निजी क्षेत्र गैर सरकारी निकाय तथा नागरिक समाजले समेत अपील गर्नुभएको छ।
4: विपदको यस घड़ीमा घाइतेहरूको उद्धार तथा उपचार, बेपत्ताहरूको खोजी, पीड़ित विस्थापित एवं प्रभावितहरूलाई राहतका लागि आवश्यक समन्वयलाई तीव्रता दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु। साथै सो कार्यमा आवश्यक सहयोग र समन्वयका लागि सम्पूर्ण निजी क्षेत्र, गैर सरकारी निकाय र नागरिक समाजलाई हार्दिक आग्रह गर्दछु। यस दुखद घड़ीमा राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ।
1: बाढ़ीका कारण उत्पन्न संकटलाई ध्यानमा राखी आजको संसद बैठकको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रमहरू हटाइएको थियो। आज प्रधानमन्त्री बालिनले सांसदहरूसँग प्रश्न उत्तर गर्ने कार्यक्रम तोकिएको थियो। सभामुखले भोलि दिउँसो 1 बजेका लागि तोकेको बैठक पछि सूचना निकालेर अनिश्चितकालका लागि स्थगित गरिएको छ।
0: नेपाल परिवेशमा रसुवा बाढ़ीबारे जलवायु विज्ञ संघको कुराकानी लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
6: मार्बल, मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्व भरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवनभर
8: आइरहन्छ। जीवनमा उतार चढाव भइरहन्छ, सुरक्षाको निकाय

0: रोक होइन ढुक्क हौ। प्रभु महालक्ष्मीबाटै जीवन बीमा गर।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: रसुवा बाढ़ीपछि प्रमुख दलहरूले पार्टीको आकस्मिक बैठक राखेर उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठक बसेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेकपा एमाले र नेकपा लगायतका दलको बैठक पनि बसेको बताइएको छ। सत्तारूढ़ रासोपाले बाढ़ी लगत्तै सरकारले देखाएको तदारूकताको स्वागत गरेको छ। आजदेखि पार्टीका प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएका जगदीश खरेलले तिब्बतबाट आएको बाढ़ीबाट 6 जिल्ला प्रभावित भएको बताउनुभयो। आज बेलुकी बसेको सचिवालय बैठकले 50 लाख रूपियाँ सरकारले सहयोग गर्ने र पार्टीको सम्पूर्ण संरचना उद्धार र राहतमा खटाउने निर्णय गरेको जानकारी दिनुभएको छ।
5: 50 लाख रूपियाँको तत्कालको लागि हामीले चाहिँ आर्थिक सहयोग सरकारलाई गर्ने भनेर घोषणा गरेका छौं र त्यो बाहेक अरू हामीले गर्ने भोलन्टियर सर्भिसहरूको लागि हाम्रो रेड टीमको नेतृत्वमा पार्टी पंक्ति तयार छ। र अर्को कुरा यहाँहरूलाई भन्नु, हाम्रो चाहिँ प्रभावित क्षेत्रका सांसद र हाम्रो प्रभावित क्षेत्रको जिल्लाका कमिटीहरू, स्थानीय कमिटीहरू पनि अहिलेदेखि नै सक्रिय रूपमा चाहिँ नि खोजी उद्धार तथा राहतको लागि काम गरिराख्नु भएको छ।
3: नेपाली कांग्रेसले पनि पार्टीका पूर्व निर्धारित कार्यक्रम स्थगित गरेर विपदबाट सृजित संकट व्यवस्थापन र राहत वितरणलाई व्यवस्थित बनाउन विपद व्यवस्थापन समन्वय तथा सहज ण समिति गठन गरेको छ। पार्टीका सभापति गगन थापाले आज सानेपामा बोलाउनु भएको आकस्मिक केन्द्रीय कार्य समितिको बैठकमा यस सम्बन्धी कार्ययोजना प्रस्तुत गर्दै उहाँले राहत र उद्धारमा संगठित रूपमा जुट्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गर्नुभएको हो। पार्टीका सांसद मोहन आचार्यको समेत जगतमा गठित उक्त समितिमा प्रभावित जिल्लाका पार्टी सभापतिहरू, प्रदेश तथा संघीय सांसदहरू र स्थानीय तहका प्रमुख उपप्रमुखलाई समावेश गरिएको छ। आवश्यकता अनुसार पार्टीका प्रति संगठन एवं शुभेच्छक संस्थाका प्रमुखलाई पनि समितिमा जोडेर अघि बढ़ने निर्णय गरिएको छ। साथै विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कंग्रेसले केन्द्रीय कार्यालयमा तत्कालै एक सूचना तथा समन्वय डेस्क स्थापना गर्ने भएको छ। कार्यवाहक मुख्य सचिव मानबहादुर थापाको नेतृत्वमा रहने यस डेस्कले नुवाकोट, धादिङ र रसुवा लगायतका प्रभावित जिल्लाका स्थानीय तह र ओडा तहसम्मका प्रतिनिधिसँग समन्वय गरी वास्तविक तथ्याङ्क संकलन गर्नेछ। विपद व्यवस्थापनको लामो अनुभव र विज्ञता भएका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोखरेललाई पनि यस समितिमा रहेर सहयोग गर्न अनुरोध गरिएको छ। राहत र उद्धारका लागि आवश्यक आर्थिक स्रोत जुटाउन पार्टीका सांसद, स्थानीय जनप्रतिनिधि र केन्द्रीय सदस्यले योगदान गर्ने निर्णय भएको छ। पार्टीको आन्तरिक कोषबाट परिचालन हुने उक्त रकमका अतिरिक्त सरकारले बनाउने कोषमा समेत विगतका कोविड 19 र जाजरकोट भूकम्पका समयमा जस्तै सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ। सभापति थापाले संकटको यस घड़ीमा राजनैतिक लाभका लागि सामाजिक सञ्जाल मार्फत फैल्याउने मिथ्या सूचना र षड्यन्त्रका सिद्धान्तबाट टाढा रहन नेता कार्यकर्तालाई अपील गर्नुभयो।
6: मिथ्या सूचना फैलाउने काम पनि गर्दैनौ, अनावश्यक ढंगले विभिन्न षड्यन्त्रको सिद्धान्त बुझ्ने काम पनि गर्दैनौ। होइन, मानव थापाले एउटा महत्वपूर्ण कुरा उठाउनु भएको छ, भोलि अलिक अहिले रातको उद्धारको काम सकिसकेपछि अलिकति थानिएको बेलामा केही विषयहरूमा भने गम्भीर छलफल गर्नुपर्ने कुरा छ, किन पूर्व सूचना हामी समयमा पाउँदैनौँ, वा चाहिँ यत्रो ठुलो यो चाहिँ हिम पहिरो वा हिमतालको विस्फोटको कुरा त वर्षौँ गरिरहेका छौँ, यस्तो बेला हामी तयारी कस्तो कसरी बस्नुपर्ने होला, त्यो उपयुक्त समयमा त्यसको बारेमा छलफल गर्नु भयो। अहिले यतिखेर भनेको हाम्रो रातमै जुट्ने बेला हो, उद्धारमै जुट्ने बेला हो, हामी यसमै जुट्ने गरिकन हामीहरूले यसमा काम गर्छौँ।
4: नेकपा एमाले पनि सम्पूर्ण नेता कार्यकर्ता जनसंगठनका सदस्य र जनप्रतिनिधिहरूलाई प्रभावित क्षेत्रमा तत्काल खोजी उद्धार र राहत कार्यमा सक्रिय हुन विशेष निर्देशन दिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली अध्यक्षतामा आज च्यासल स्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले कुनै पनि वाहनामा ढिलासुस्ती नगरी उद्धार र राहत सामग्री वितरणमा तदारूकता देखाउनुपर्नेमा जोड़ दिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बताउनुभयो।
7: साथै नेकपा एमालेका सम्पूर्ण नेता कार्यकर्ता जनसंगठनका सदस्य जनप्रतिनिधिहरूलाई प्रभावित क्षेत्रमा तत्काल खोजी उद्धार राहत कार्यमा सक्रिय रूपमा जुट्न, स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न तथा मानवीय सहायताका कार्यमा अग्रपंक्तिमा रहेर खटिन विशेष निर्देशन गर्दछु। सरकारले कुनै पनि वाहनामा अलमल नगरी उद्धार कार्यमा तदारूकता देखाउन, विलम्ब नगरी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पुर्याउन पुनः जोरदार आह्वान गर्दछु। केपी शर्मा ओली अध्यक्ष।
3: यसै सन्दर्भमा हामीले जलवायु विज्ञ डाक्टर सुदीप ठकुरीलाई यो बाढ़ीको कारण के हो भनेर सोधेका छौं।
8: र अहिलेको यो बाढ़ीको नेचर हेर्दाखेरि र अहिलेसम्म प्राप्त सूचनाहरू हेर्दाखेरि चाहिँ यो एकदमै कम्प्लेक्स देखिन्छ। अब हामीले ठ्याक्कै यही कारण भनेर अहिलेसम्म निश्चित तोक्न सक्ने अवस्था चाहिँ छैन, किन भन्दाखेरि अहिले अब जस्तो चाइना

0: आइरहेका छन्।
1: अब
0: त्यो हिम पहिरो झर्दाखेरि त्यसले क्रिएट गर्ने हुन्छ नि वातावरण, र फेरि अब यो पानी यहाँ तल आउँदाखेरि एउटा पानीको बहाव ठुलो देखिन्छ भनेपछि कसरी चाहिँ त्यो एउटा आइस अथवा होइन हिम पहिरोमा भएको त्यो आइस बरफहरू चाहिँ कसरी मेल्ट भएर चाहिँ फेरि पानीमा कन्भर्ट भएको छ, त्यो कुराहरू पनि एउटा कम्प्लेक्स अलिकति बुझ्न मलाई एकदमै कठिन भइरहेको अवस्था छ। अब सुरुमा चाहिँ हामीलाई के लागेको थियो भने त्यहाँ त्यो क्षेत्र भनेको चाहिँ हिमताल धेरै भएको क्षेत्र हो, त्यसले गर्दाखेरि कुनै पनि हिमतालमा कुनै कारणवश चाहिँ अब त्यो फुटेर त्यसको पानी चाहिँ बहाव तल चाहिँ नेपालतिर आएको हो कि भन्ने थियो। अब यसले चाहिँ चाइना साइडमा पनि सरप्राइजिङ भइरहेको छ भन्ने कुराहरू चाहिँ देखिरहेको छ
1: होइन,
0: त्यसपछि अब स्टिल अब हामीसँग अहिले भूपग्रहको त्यो स्याटेलाइट इमेजहरू पनि अहिले आइसकेको अवस्था छैन, त्यसले गर्दाखेरि ठ्याक्कै यही हो भनेर टोक्न सक्ने अवस्था चाहिँ छैन। तर अब हामीले अनुमान गर्दाखेरि चाहिँ यही एक दुईवटा कारणहरू, एउटा चाहिँ कुनै तालहरू फुटेको अथवा हिम पहिरो होइन ठुलो हिम पहिरो गएर त्यसले कुनै पानीको त्यो सर्फेस बडीहरूमा चाहिँ असर पारेर त्यसले कुनै किसिमको चाहिँ जस्तो अब ड्यामहरू क्रिएट गरेर होइन खोलाहरू थुनिएर त्यसले ठुलो बाढी आएको हो कि भन्ने पनि हुनसक्छ। तर यो अहिले मैले अब ठ्याक्कै यही भन्नुभन्दा पनि केही समय चाहिँ हामीले यो यसको कारण ठोस कारण हेर्नको लागि चाहिँ केही समय पर्खिनै पर्छ जस्तो लाग्छ।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com यो हो थाहा संचार नेटवर्क तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
2: अब बाँकी समाचार नेपालको कुल बजेटको आकारलाई रेमिट्यान्सले उछिनेको छ नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष 2082-83 देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो प्रतिवेदनका अनुसार यस आर्थिक वर्षमा कुल 23,63,13 करोड़ रूपियाँ बराबर रेमिट्यान्स भित्रिएको छ जुन 37.1 प्रतिशत बढ़ी हो अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह 19.10

0: 2% वृद्धि भएकोमा यस वर्ष दोब्बर प्रतिशतले बिन्दुले बढ़ेको हो। राष्ट्र बैंकका अनुसार असार मात्र 2,42,33 करोड़ बराबर रेमिट्यान्स बितिएको छ। अघिल्लो वर्ष सोही महिना रेमिट्यान्स 1,89,11 करोड़ मात्र भित्रिएको थियो। नेपालले गत आर्थिक वर्ष 19,64 अर्ब रूपियाँको बजेट कार्यान्वयन गरेको थियो। यस आधारमा नेपालको कुल बजेटलाई वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले उछिनेको हो।
1: नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले प्राकृतिक विपत्तिको विषयमा विषम परिस्थितिमा हवाई भाड़ा वृद्धि नगर्न वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ। क्यानले आज विज्ञप्ति जारी गर्दै आन्तरिक उडानतर्फका वायुसेवा कम्पनीलाई उक्त आग्रह गरेको हो। हालको भाड़ा दरमा नबढ़ने गरी हवाई टिकट उपलब्ध गराउने व्यवस्था गर्न अनुरोध गरिएको क्यानका हवाई यातायात विभागका उप प्रबन्धक सन्तोष अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी विरूद्ध आज विशेष अदालत काठमाण्डमा आरोप पत्र दायर गरेको छ। आयोगको टोलीले कार्यालय प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीको मिले महत्वमा बोरिङ र मोटर जडान कार्य सम्पन्न भएपछि अवैध रूपमा 7,50,000 रूपियाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवैजनाले 7,50,000 रूपियाँ घुस लिएको पुष्टि भएको हो। उनीहरू दुवैजनालाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवाना सजायको माग दावी गरिएको छ।
1: शेयर बजारमा आज नेप्से परिसूचक 35.92 अंकले घटेको छ। यससँगै नेप्से परिसूचक 2558 बिन्दुमा कायम भएको छ। हिजो 4,10,00,000,000 रूपियाँको कारोबार भएको शेयर बजारमा आज 4,70,00,000,000 रूपियाँको शेयर किनबेच भएको छ। यो कारोबार रकम हिजोको तुलनामा बढ़ियो। आज 23 कम्पनीको शेयर मूल्य बढ्दा ५२ कम्पनीको शेयर मूल्य घट्यो भने 3 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी उपरक्षा मन्त्री एल्ब्रिज कोल्वीले युरोपमा तैनात अमेरिकी सेनाको समीक्षाबारे भोलि नेटो सहयोगी राष्ट्रका अधिकारीसँग छलफल गर्नुहुने भएको छ। युरोपबाट अमेरिकी सेना फिर्ता हुन सक्ने आशंकाबीच उहाँले यस्तो छलफल गर्न लाग्नु भएको हो। कोल्वीले ब्रसेल्स स्थित 32 सदस्यीय नेटोको मुख्यालयमा सदस्य राष्ट्रका राजदूतसँग भेटवार्ता गर्नुहुनेछ। वाशिङटनले युरोपेली राष्ट्रलाई महादेशको परम्परागत सुरक्षाको प्रमुख जिम्मेवारी दिन आग्रह गर्दै गत जुलाईमा अमेरिकी सैन्य तैनाथीको 6 महिनाको समीक्षा शुरू गरेको थियो। पेन्टागन प्रमुख पीट हेक्सेटले इरानसँगको युद्धमा युरोपेली राष्ट्रको प्रतिक्रियाप्रति अमेरिकी असन्तुष्टि बीच यो समीक्षा घोषणा गर्नुभएको थियो। युद्धको शुरूआतमा अमेरिकी सेनाले युरोपस्थित आफ्ना सैन्य आधार प्रयोग गर्न लगाइएको प्रतिबन्धप्रति पनि अमेरिकाले असन्तुष्टि जनाएको थियो। युरोपेली कूटनीतिज्ञका अनुसार समीक्षा प्रक्रिया अन्तर्गत अमेरिकाले सदस्य राष्ट्रको रक्षा खर्च तथा अमेरिकी सेनाले प्रयोग गरिरहेका सैन्य आधारबारे जानकारी लिइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लामो समयदेखि युरोपेली राष्ट्रलाई रक्षा क्षेत्रमा बढ़ी खर्च गर्न दबाव दिँदै आएको छ। अमेरिकाले चीन लगायत अन्य चुनौतीमा ध्यान केन्द्रित गर्न युरोपमा आफ्नो सुरक्षा जिम्मेवारी क्रमशः घटाउन चाहेको संकेत पनि गरेको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एन्ड टी20 सिरिजमा लगातार दोस्रो जित निकालेको छ। आज सम्पन्न खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी एससीटी विरूद्ध 4 विकेटको जित हात पारेको, त्यससँगै नेपालले प्रतियोगितामा 4 खेलबाट 2 जित र 2 हार सहित 4 अंक जोडेको छ। नेपाल पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेट पराजित भएको थियो। अर्को खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11-9 विकेटको फराकिलो हार बेहोरेको थियो, तर तेस्रो खेलमा भने होबार्ट हुरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको थियो। एससीटीले दिएको 141 रनको लक्ष्य पछ्याएको नेपालले 4 बल बाँकी रहँदा 6 विकेट गुमाएर 144 रन बनाएको। नेपालका कप्तान कुशल भुर्तेलले सर्वाधिक 61 रन जोडे। 47 बल खेलेका उनले 5 चौका र 1 छक्का प्रहार गरेका थिए। जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी हुन्। मयांक यादव 21 र लोकेश बम 12 रनमा आउट हुँदा पवन श्राप 29 र विपिन खत्री 3 रनमा अभिजित रहे। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। एससीटीका ज्याक के ओकले सर्वाधिक 3 विकेट लिए। 4 ओभर बलिङ गरेका उनले 20 रन खर्चिएका थिए। जित मेहताको नाममा 2 विकेट रह्यो।
0: श्रीलंका अलराउण्डर सहन अराचचिगेले काठमाण्डु गुर्खासबाट नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्ने भएका छन्। एनपीएलको फ्रेन्चाइज टोली गुर्खासले आज सामाजिक सञ्जालबाट तेस्रो सिजनको लागि सहनलाई अनुबन्ध गरेको जानकारी गराएको हो। 30 वर्षे सहनले श्रीलंकाबाट 5 एकदिवसीय अन्तर्राष्ट्रिय र 1 टी20 अन्तर्राष्ट्रिय खेलिसकेका छन्। उनले 2023 जुलाईमा वेस्ट इण्डिज विरूद्ध हरारीमा भएको विश्वकप छनौटबाट 1 दिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: रसुवाबारीमा परिहालसम्म 95 जनाको मृत्यु, 120 जना घाइतेको उद्धार। उद्धारको काम जारी, थप क्षतिको जोखिम टर्यो।
1: छिमेकी मुलुक र दात्री निकाय उद्धार र पुनर्निर्माणमा सघाउन तयार। प्रमुख दलका नेता कार्यकर्ता सरकारसँगै उद्धार र राहतमा खटिने।
0: बजेट सरकारलाई रेमिट्यान्सले उछिन्यो। 1 वर्षमै भित्रियो 23 खर्ब 63 अर्ब। तत्काल हवाई भाडा नबढ़ाउन वायुसेवा कम्पनीहरूलाई क्यानको आग्रह।
1: युरोपमा अमेरिकी सैन्य उपस्थितिको समीक्षाबारे नेटोमा छलफल हुँदै आफ्नो सुरक्षा जिम्मेवारी आफैले नै युरोपेली राष्ट्रलाई अमेरिकाको दबाव।
0: र श्रीलंका अलराउण्डर सहन काठमाण्डु गोर्खासबाट एनपीएल खेल्ने।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहाखबर.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहाखबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहाखबर।
3: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्म सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर टाली, नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7024 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा रसुवा स्थित भोटेकोष्टीमा आएको आकस्मिक बाढ़ीमा करिब 100 जनाको ज्यान गएको पुष्टि, अन्तर्राष्ट्रिय जगतबाट राहत बाचा प्राप्त भएको परराष्ट्र मन्त्रीको भनाई,
1: हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं।
0: नेपालका उत्तरी हिमाली भेकमा आकस्मिक बाढ़ी र विपद किन दोहोरिन थाले,
2: हाम्रो सिरानमा हिमतालहरू छन्, हिम पहिरोहरू छन्, हिमताल फुट्दा या चाहिँ हिम पहिरो आएर चाहिँ नदी झुन्दा दुईटै इम्प्याक्ट जुन देखिन थालेको छ डर लाग्दछ।
0: बाढ़ीले पारेको विकासका अन्य विवरणहरू पनि। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा आज बिहान आएको भीषण बाढ़ीका कारण हालसम्म कम्तीमा 95 जनाको ज्यान गएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। अधिकारीहरूका अनुसार अहिलेसम्म 250 जना भन्दा बढ़ी व्यक्तिको उद्धार गरिएको छ। सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई उद्धार कार्यमा परिचालन गरेको प्रधानमन्त्री शाहले बताएका छन्। त्यसअघि बाढ़ीको सम्भावित कारणबारे संसदलाई जानकारी गराउँदै नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले भने,
1: अत्यन्त प्रारम्भिक सूचनाका अनुसार 8 बजे र 37 मिनटमा त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिम पहिरो झरेको र त्यसका कारणले गर्दा बाढ़ी आएको भन्ने प्रारम्भिक सूचनाहरू आएका छन्। त्यसलाई थप भेरिफाई गर्नुपर्ने आवश्यकता देखिन्छ।
3: नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल बाढ़ीमा परि घाइते भएका मानिसहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गर्नु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु पहिलो प्राथमिकता भएको नेपाल सरकारले जनाएको छ। अकस्मात आएको बाढ़ीमा परिहालसम्म 391 जना विदेशी नागरिक सहित 484 जना पर्यटक सम्पर्कविहीन भएका नेपाली अधिकारीहरूले जनाएका छन्। नेपालको पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सम्पर्कविहीन भएका मध्ये सबैभन्दा बढ़ी भारतीय नागरिक छन्। सम्पर्कविहीन हुनेमा नेपाल सहित अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा लगायत 27 देशका नागरिक रहेका बोर्डले जनाएको छ। उनीहरूको खोजी कार्य तीव्र पारिएको अधिकारीहरूले जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गर्दै नेपाललाई सम्भावित सबै सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन्। अस्ट्रेलिया, युरोपेली संघ, फिनल्याण्ड, फ्रान्स, नर्वे, स्विट्जरल्याण्ड र युकेले एउटा संयुक्त वक्तव्य जारी गर्दै बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। पाकिस्तानमा सरकारद्वारा संचालित मध्ये एउटा मुख्य अस्पतालमा आग लागि हुँदा कम्तीमा 14 जना नवजात शिशुहरूको ज्यान गएको छ। अधिकारीहरूका अनुसार इस्लामाबाद स्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसको नवजात शिशु वार्डमा आग लागि भएको थियो। तेस्रो तलामा रहेको उक्त वार्डमा पुग्नका लागि उद्धार कर्मीहरूले भर्याङको प्रयोग गरिरहेको भिडियो फुटेजमा देखिन्छ। परीक्षाको तनाव झेल्न औषधिहरूको दुरूपयोग गर्ने युवाको संख्या बढ़दो क्रममा रहेको चीनको लागू औषध नियन्त्रण आयोगले जनाएको छ। दबावपूर्ण अध्ययन समय अवधि, एक्लोपनको महसुस र कड़ा छनौट प्रक्रियासँग जुझ्न विद्यार्थीहरूले नियमनमा नपर्ने औषधिहरू अनलाइनबाट किन्ने गरेको पाइएको छ। नियमनकारी निकायहरूले खोकीसहितका औषधिको पहुँचमा तत्काल कड़ाई गरेपछि विद्यार्थीहरू विकल्पमा गएको पनि पाइएको छ। र होर्मुज जलमार्ग पुनः खुल्न सक्ने आशा बढ़िरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने क्रम जारी छ। उक्त रणनीतिक जलमार्गबाट जहाजहरूलाई कसरी जान दिने भन्ने बारे तेहरान र ओमानले फेरि वार्ता शुरू गर्दा कच्चा तेलको मूल्य यो सत्ता 8% भन्दा बढ़ीले घटेको छ। प्रति ब्यारल कच्चा तेलको मूल्य $90 मुनि पुगेको छ। छिट्टै अस्थायी मार्गको घोषणा हुन सक्ने ओमानका विदेश मन्त्रीले बताएका छन्। मंगलबार होर्मुज जलमार्ग भएर 5 जहाज बाहिरिएको तथ्याङ्क छ, जुन गत 10 दिनको औसत भन्दा कम हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईलाई स्वागत छ। आजको सम्पूर्ण कार्यक्रम आकस्मिक बाढ़ीले निम्त्याएको विपदमा केन्द्रित हुनेछ, जसमा परेर करिब 100 जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। चीनको तिब्बतसँग सीमाना जोड़िएको काठमाडौँभन्दा उत्तरतर्फको रसुवा जिल्लामा भोटेकोशीमा अकस्मात आएको बाढ़ीले नुवाकोट, धादिङ र चितवनसम्म प्रभावित तुल्याएको छ। खोज, उद्धार र राहतको निम्ति छिमेकी भारतसहित अन्तर्राष्ट्रिय जगतबाट सहयोगको वचन प्राप्त भएको अधिकारीहरूले जनाएका छन्। बाढ़ीले निम्त्याएको विपत्तिको अत्यास लाग्दा भिडियो दृश्य बिहानैदेखि संचार माध्यम र सामाजिक सञ्जालमा छरपष्ट छन्। साँझ पर्दै जाँदा उक्त बाढ़ीले पुर्याएको क्षति व्यापक रहेको विवरणहरू आइरहेका छन्। केही बेर अघि प्रधानमन्त्री कार्यालयले 95 जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ। उनीहरूको शनाखत हुन बाँकी छ। बाढ़ीले बगाएका शवहरू चितवन र तनहुमा समेत फेला परेका त्यहाँका अधिकारीहरूले बताएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्, जसमा 26 देशका 291 जना विदेशी नागरिकहरू पनि छन्। दर्जनौंको संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी र स्वास्थ्य कर्मीहरू पनि सम्पर्कविहीन छन्। उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले बाढ़ी प्रभावित स्थानहरूको अवस्था निकै भयावह चित्रण गरिरहेका छन्। यस घटनाले अन्तर्राष्ट्रिय जगतको पनि ध्यान तानेको देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर सहयोगको वचन दिएका छन्। संयुक्त अधिराज्य र युरोपेली संघ र अस्ट्रेलिया लगायतले संयुक्त अनि अन्य देशहरूले अलग अलग वक्तव्य मार्फत घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगको वाचा गरेको बताइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा घटनाबारे जानकारी दिने क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सहयोगको वचनबारे भने,
1: हाम्रो सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमा पारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तरी छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
0: आज भएको मन्त्री परिषदको आकस्मिक बैठकले प्रभावित जिल्लाहरूका स्थानीय तहहरूलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। परराष्ट्र मन्त्री खनालले सरकारको प्राथमिकताबारे भने,
1: सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकहरूको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको छ। यस विपदको घड़ीमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: बाढ़ीका कारण भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको विवरणहरू प्राप्त भएका छन्, जसमा 6 विद्युत प्रसारण लाइन अवरूद्ध हुँदा करिब 450 मेगावाट बिजुली प्रसारण विच्छेद भएको छ। अब उक्त घटनाबारे केही स्थानीय बासिन्दाको बयान। कल्पना मल्लले आफ्नै आँखा अघि आफन्तहरू बाढीमा बगेको सुनाइन्।
4: अगाडि सबै सल बनाए देखिहाले, बालाई, बहिनीलाई, मम्मीलाई, बहिनीको छोरीलाई झन् अलि भाग्न सक्दै भनेर उसलाई झन् छिटो कुदाएको। अब त्यत्रो आइसक्यो, अब कसरी भाग्ने? चानसै थिएन, चानसै थिएन, भाग्नलाई त चानसै पाएन कसैले। कति सर्वनाश बनाए तिर्सिलीमा, हामी दुईजना चाहिँ कसरी चाहिँ कहाँबाट कसरी त्यो मा त्यो घरमा उम्रिन भ्याए भन्ने हामीलाई नै थाहा छैन कि।
0: गोमा पण्डितको ज्यान त जोगियो, तर आफ्नो धन सम्पत्ति सखा भएको उनको भनाइ छ।
5: माउपाडा गरेर
0: र सुवास्थित रेडियो लाङटाङकी स्टेशन म्यानेजर गीता नेउपानेले त्यहाँको अवस्थाबारे भनिन्।
6: यतिखेर रसुवामा चाहिँ गोसाईगुण्ड मेला पनि सञ्चालनमा छ। 12 चाहिँ जनपुनिया मेला चाहिँ सञ्चालनको लागि विभिन्न भक्तजनहरू पनि आउनु भएको थियो। विभिन्न होटेलहरूमा बास बस्ने क्रममा चाहिँ ती भक्तजनहरू पनि सम्पर्कविहीन भएको र खोजी कार्य गर्नको लागि हाम्रो रेडियोमा फोन गर्ने धेरैजना भइसक्नु भएको छ। जिल्ला प्रशासन कार्यालय सुरक्षा निकायका व्यक्तिहरूले चाहिँ खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। नेपाल सरकारको तर्फबाट हेलिकप्टर आएर जिल्लामा खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। विभिन्न खोजहरूमा फँसेको व्यक्तिहरूलाई चाहिँ उद्धार गरिरहनु भएको छ। रसवागढीदेखि गल्छीसम्मको पक्की पुलहरू चाहिँ एउटा पनि नरहेको देखिन्छ। यतिखेर रसुवामा चाहिँ एकदम आजको दिन सम्झिँदाखेरि कालो दिनको रूपमा रसुवावासीका नागरिकहरूले लिनुभएको छ।
0: बाढ़ी पछिको अवस्थाबारे नुवाकोट स्थित हाम्रो संवाददाता शक्तिमाया तामाङ।
7: जुन बिहान जुन माथिबाट बाढ़ी आउँदैछ भन्ने कुरा भएपछि केही मान्छेहरू त अलि अगाडि पनि सचेत भएको भन्ने बुझिन्छ। त्यस पश्चात त्यो बाढ़ी चाहिँ अलि एक्कासी आएपछि धेरै कुराहरूमा समस्या भयो। जुन बिहान चाहिँ धेरै मान्छेहरू कहाँ जाने, के गर्ने, आफ्नो मान्छेहरू कहाँ कहाँ के भयो भनेर जुन खालको अत्तालिएको अवस्था थियो, केहीजना चाहिँ सम्पर्कमा भइसकेपछि उहाँहरूमा त्यो खालको अवस्था छैन भने अहिले पनि धेरै मानिसहरू आफ्नो परिवारहरू जुन सम्पर्कमा नहुँदाखेरि त्यो उद्धारको क्रम सँगसँगै हाम्रो मान्छे कतै यहाँ आइपुगेका छ कि भनेर एकदमै पानी परेको अवस्थामा पनि मान्छेहरू आएर हेर्ने क्रमहरू छ। र अहिले त्रिशुली रसुवादेखि नै जब माथिदेखि नै यहाँ भएको धेरै

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाठमा हुनेछौ।

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनको प्रस्तुति कार्यक्रम पोषण सम्वादमा यहाँहरूलाई हार्दिक स्वागत छ। कार्यक्रम पोषण सम्वाद सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनका साथै विभिन्न सामुदायिक रेडियोहरूबाट पनि तपाईँले सुन्न सक्नुहुन्छ। हामीलाई सीआईएनको सामाजिक सञ्जालबाट पनि तपाईँले सुन्न सक्नुहुन्छ। कार्यक्रम पोषण सम्वादको आजको विशेष भागमा हामी भदौ 8 र 9 गते एसिया प्रशान्त प्रसारण विकास संस्थाको 24 साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला अन्तर्गत भएको बाल पोषण सुधारमा मीडियाको भूमिकाको विषयमा भएको छलफलको सार संक्षेप र त्यससँग र पोषण संचारसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्नेछौ। आजको कार्यक्रम हामीले स्थलगत रूपमा तयार पारेका छौं। काठमाडौँमा भइरहेको यो कार्यशालामा विभिन्न देशबाट प्रसारकहरूको उपस्थिति रहेको छ। 33 भन्दा बढ़ी देशबाट सहभागी हुनुभएका प्रसारकहरूले आफ्ना विषयमा आफ्ना धारणाहरू राख्नुभएको छ। विशेष गरेर बाल पोषणको सवालमा छलफल हुँदा बाल पोषणमा संचारको भूमिकाको विषयमा विभिन्न वक्ताहरूले आफ्नो कुरा राख्नु भएको छ। कार्यशालामा डाक्टर नम्रता पाण्डे, स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकाल, ओल्ड भिजनको चाइल्ड एडभाइजरी ग्रुपका सदस्य प्रासना महर्जन, ओल्ड भिजनको व्यवस्थापक श्याम अधिकारी लगायत विभिन्न संचारकर्मीहरूले आफ्नो धारणा राखेका छन्। मीडियाले पोषण सुधारका लागि विभिन्न जानकारी निरन्तर प्रकाशन प्रसारण गर्नुपर्ने र केही हदसम्म प्रयास भइरहेको स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकाल बताउनुहुन्छ।
1: नेपालमा चाइल्ड र न्युट्रिसनको विषयलाई लिएर जुन इस्युहरू कभर चाहिँ भएको छ होइन, सर्ट एन्सर सेटिस्फ्याक्टरी खालको चाहिँ छैन होइन,

लाइक ट्रेडिसनल मिडियाबाट चाहिँ अहिले जसरी चाहिँ हामी डिजिटल मिडियामा चाहिँ गइरहेछौँ, त्यसै गरी न्युट्रिसनको सेक्टरमा पनि ट्रेडिसनल जुन न्युट्रिसनको विषयहरू छ नि त्यो चाहिँ अहिले अर्को फर्म अफ न्युट्रिसनको समस्या हाम्रोमा छ, त्यो भनेको ओबिसिटी हो, लाइफ स्टाइलसँग जोडिएको, एनसिडीसँग जोडिएको विषयहरू हो होइन। हामी चाहिँ इन नेपाल न्युट्रिसनको सेक्टरमा चाहिँ वी आर इन डबल ट्रबल अफ न्युट्रिसनको प्रब्लम भन्छौँ क्या। त्यो खालको डबल ट्रबल अफ न्युट्रिसनको प्रब्लममा चाहिँ नेपालको मिडियाहरूले त्यति धेरै कभर गरेको जस्तो देखिन्न, किनभने अब मिडिया पनि सिक्दै अगाडि बढ्दै गर्ने क्रममा छन्, अनि न्युट्रिसनको इस्यु पनि हाम्रोमा चाहिँ ट्रेडिसनल वेले हेर्दाखेरि सधैँ एकदम ख्याउटेपन, त्यसपछिबाट वेट नपुगेको, अनि स्टन्टिङको विषयहरू चाहिँ धेरै मात्रामा, अनि एनिमियाको विषयहरू धेरै मात्रामा चाहिँ न्युट्रिसन भनेको मालन्युट्रिसन मात्रै हो र मालन्युट्रिसनमा पनि यो ख्याउटेपन हो भन्ने खालको जुन बुझाइ पहिलेदेखि नै सिकाइयो त्यो ढङ्गको रिपोर्टिङ नै रिफ्लेक्ट भइरहेछ हाम्रो मिडियामा। त्यही अनुसारको इस्युहरू चाहिँ आउँदै आइरहेको छ, अनि धेरै जसो इस्युहरू त्यसपछि मिडियामा चाहिँ समाचारहरू अथवा न्युट्रिसन जोडिएका विषयहरू चाहिँ के आउँछ भने अलिकति फर्मल प्रोग्रामहरू भयो भने र अलिअलि डाटाहरू प्रेजेन्ट भयो भने, जस्तै अब एनडिज नेपाल डेमोग्राफी एन्ड हेल्थ सर्वेको जुन डाटाहरू आउँछ अथवा अरू फेसिलिटी अथवा अरू सर्वेहरूको जुन डाटाहरू आउँछ त्यो डाटासँग जोडिएर मात्रै आउँछ इस्युहरू, भनेको फर्मालिटीमा मात्रै फोकस छ। तर त्यो समस्या किन भइरहेछ, डेप्थमा गएर यो यसको पछाडिको रुट कज के हो भन्ने कजमा चाहिँ गएर त्यति धेरै भएर चाहिँ आउँदैन। जसरी म यसमा अलिकति जोड्न के खोजिरहेको छु भने, हामी मैले मालन्युट्रिसनको जुन ख्याउटेपन कुपोषणको कुरा हेरिरहेको छु, यो पछिल्लो 3 decades चाहिँ चेन्ज नै धेरै भएको छ, सुधार धेरै भएको छ। तपाईँको 60-70%सम्म जुन स्टन्टेडको समस्या थियो 1990s अहिले यो 35 इयर्समा घटेर 25 भन्दा तल आइसकेका छ भनेपछि सुधार चाहिँ हुने क्रममा छ। एकातिर यो सुधार उन्मुख नै छ, अर्कोतिर हामीसँग अर्को ठूलो समस्या चाहिँ नन कम्युनिकेबल डिजिजसँग जोडिएर चाहिँ बच्चैदेखिको चाइल्डदेखि नै सुरु हुँदै आइरहेको छ। जस्तो हाम्रो हुर्काई नै कस्तो हुन थाल्यो भने, हाम्रो चाहिँ सोसाइटी कसरी चेन्ज हुँदै गइरहेछ भने, हामी पहिला अर्बन सेक्टरमा एकदम कम थियौँ पपुलेसन, तपाईँको 30-35 वर्षसम्म जम्मा 10% पपुलेसन अर्बन सेक्टरमा थियो नेपालकोमा। अहिले यो ठ्याक्कै उल्टो जस्तो भइसकेको छ भने 70-80% पपुलेसन अर्बन अथवा सेमी अर्बन सेक्टरमा चाहिँ सिफ्ट भइसकेको छ, रुरल एरियामा मान्छे छैन। अनि त्यो हुँदाखेरि लाइफ स्टाइल नै के भइरहेछ भने अर्बन स्टाइलको त्यो एकदम कपी गर्ने टाइपको भइरहेछ। अनि हाम्रो बच्चाको हुर्काई कस्तो भइरहेछ भने, बिहान उठ्ने बित्तिकै बच्चाले पहिला के भन्छ नि, म त पाउरोटी खान्छु, म त बिस्कुट खान्छु, अथवा मलाई दुनवट ल्याइदिनुहोस् भनेपछि उसको त्यो बिहानको डिमान्ड नै, स्कुल जानुभन्दा अगाडिको डिमान्ड नै के छ भने ट्रान्स फ्याट अथवा सुगर स्वेटन बेभरेजहरू, यस्तो जुनले चाहिँ नन कम्युनिकेबल डिजिजमा चाहिँ सपोर्ट गर्छ, र भोलिका दिनमा त्यसले ठूलो चाहिँ पब्लिक हेल्थ डिजास्टर ल्याउन सक्छ, त्यसमा एक्सपोज हुँदै गइरहेछ हाम्रो बच्चाहरू। अब स्कुल जान्छ, स्कुलमा दिउँसोको टाइममा खाजा खाने टाइममा पनि उसले चाहिँ मलाई चाउचाउ अथवा जुस, जुन सुगर स्वेटन बेभरेजहरू हुन्छ, त्यस्तो डिमान्ड गर्छ। स्कुलबाट फर्केपछि पनि उसको डिमान्ड त्यस्तै हुँदै जान्छ, र प्यारेन्ट्सले पनि, हाम्रो सोसाइटी चाहिँ के छ भने रेमिटेन्सले भरिएको छ, फादर कतै काम गरिरहेको हुन्छ बाहिर, मदरलाई पनि सजिलो के भने चाउचाउ ल्याइदियो अथवा यस्तै जङ्क फुडहरू ल्याइदियो दियो, अनि त्यसपछि लाइफ स्टाइल हो, फलानुले त चाउचाउ किनेर दिएको छ भनेपछि मैले पनि दिनुपर्छ भन्ने जुन त्यो प्रेस्टिज देखाउने खालको एउटा चाहिँ जुन सो अफ गर्ने छ नि, त्यो सो अफले पनि हाम्रो यो न्यू जेनेरेसन, न्यू पुस्ता चाहिँ एनसिडीको चाहिँ बर्डनमा चाहिँ धकेलिँदै गएर अबको 10-15 वर्षपछि नेपालमा चाहिँ एउटा ठूलो डिजास्टर आउने सम्भावना छ। यो क्षेत्रमा चाहिँ मिडियाले लेख्नुपर्ने जुन हिसाबले तपाईँले सोध्नु भयो कस्तो खालको कभरेज छ भने, यो ढङ्गले मिडियाले त्यति धेरै सोचेको जस्तो देखिन्न, किनभने मिडियाको हुर्काई, मिडियाको सिकाइ र मिडियामा आउने विषयवस्तु र प्राथमिकता नै सधैँ के रह्यो भने ख्याउटेपन, त्यही फोटो देखाउने, गाउँ दूरदराज हो, पोषणको इस्यु भन्ने बित्तिकै हामी दूर दराज भनेर सम्झिन्छौँ, र त्यही फोटो पुक्क भुनि निस्किएको सानो ख्याउटे परेको बच्चाको फोटो सम्झिन्छौँ, मिडियामा पनि त्यही ढङ्गले प्रेजेन्ट गरिरहेको हुन्छौँ, रेप्लिकेट गरिरहेको हुन्छौँ, र त्यही खालको न्युजहरू कभर भइरहेको हुन्छ। अनि एउटा मिडियामा चाहिँ फलानो जिल्लामा अथवा फलानो ठाउँमा कुपोषणको

0: समस्या यस्तो भनेर आयो भने त्यस्तै खालको बाढी चाहिँ फ्लडेड भएर चाहिँ देशभरिका जिल्लाहरूमा जान्छ, किनभने ए इस्यु त यो रहेछ, यो खालको लेख्नु पर्ने रहेछ भन्ने हुन्छ। त्यही भएर फोकस त्यता मात्रै त्यस्तो खालको इस्युमा मात्रै फोकस छ। हजुरले सधैँ जस्तै त्यस्तो यसमा चाहिँ अब सिफ्ट हुन आवश्यक छ, हामी सिफ्ट हुनुपर्छ। हामीले अब बुझाउने भनेको हामी जस्तै मिडियामा काम गर्ने बुझाउने हो, तर यो बुझाउने क्रम चाहिँ अलिक कम छ, यसमा चाहिँ सुधार गर्न आवश्यक छ जस्तो लाग्छ मलाई। हस्, थ्याङ्क यू सो मच।
1: त्यस्तै गरी नेपाल टेलिभिजनले पनि लामो समयदेखि बालबालिकाका लागि र स्वास्थ्यका लागि विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको छ। त्यसै अन्तर्गत पोषण र विशेष गरेर स्तनपानका बारेमा पनि आफूहरूले प्राथमिकताका साथ विभिन्न प्रचार सामग्रीहरू प्रसारण गर्नुका साथै कार्यक्रमहरू निरन्तर रूपमा अगाडि बढ़ाएको नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक टंक प्रसाद उप्रेती बताउनुहुन्छ।
2: नेपाल टेलिभिजन एउटा सार्वजनिक प्रसारण संस्था भएकोले सबै उमेर समूहका दर्शकहरूका लागि कार्यक्रमहरू डिजाइन गर्छ र यसमा पनि बाल बालिकाहरूका लागि विशिष्टीकृत कार्यक्रमहरू नेपाल टेलिभिजनसित छन् र ती कार्यक्रमहरूको केही उदाहरणको रूपमा भन्दा ससाना बालबालिकाको लागि छुनु मुनु र अलिकति उमेर त्योभन्दा माथिल्लो उमेरका बालबालिकाको लागि चिल्ड्रेन्स फोरम जस्ता त्यसै गरिकन खुसीको संसार जस्ता विशेष कार्यक्रमहरू छन्। ती कार्यक्रमहरूको मार्फतबाट त्यही उमेर समूहले बुझ्ने गरी सीमित उनीहरूको शब्दावलीभित्र रहेर सन्देशहरूको डिजाइन गरिएको हुन्छ। त्यसमा बाल पोषणको जहाँसम्म प्रसंग छ, यो बालबालिका स्वयंले पनि बुझ्नुपर्ने र बालबालिकाका अभिभावकहरूले अझ धेरै बुझ्नुपर्ने अवस्था पनि हुन्छ। त्यसो भएकोले पीएसए पब्लिक सर्भिस एनाउन्समेन्ट अथवा जनचेतनामूलक सन्देशको माध्यमबाट पनि बाल पोषणमा कार्यक्रमहरू सन्देशहरू नेपाल टेलिभिजनले प्रसारण गर्दै आएको छ र अभिभावकहरूलाई लक्षित गरेर जनस्वास्थ्य बहस भन्ने जुन कार्यक्रम छ, यो चाहिँ स्वास्थ्य कार्यक्रम हो, जनस्वास्थ्यका विभिन्न विषयहरूमा यो कार्यक्रम चाहिँ बहसको रूपमा त्यहाँ सञ्चालन हुन्छ र यसभित्र पनि बाल पोषणका विषयवस्तुहरू समेटिएको हुन्छन् र विभिन्न सन्दर्भ विशेषमा र यो मुद्दा बनाएर अनुसन्धानात्मक रिपोर्टहरू चाहिँ हाम्रो समाचारमा र समसामयिक विषयका कार्यक्रमहरूमा पनि हामीले उच्च प्राथमिकताका साथ कन्टेन्टहरू प्रस्तुत गर्ने गरेको छौं।
1: हजुर, बाल पोषणसँगै अब यो अहिले पूर्ण स्तनपानको कुराहरू आएको छ होइन, यो सवाललाई चाहिँ कतिको उठाइरहेछौं?
2: जरूर उठाइराखेको छौं। जस्तो हालसालकै एउटा उदाहरण गर्ने भने पछिल्लो हप्ता प्रसारण भएको जनस्वास्थ्य बहस जुन करिब आधा घण्टाको कार्यक्रम हुन्छ, विशेषज्ञहरूसित यही विषयमा उठाइएको छ। त्यसै गरिकन यो विश्व स्तनपान दिवस, राष्ट्रिय स्तनपान दिवस र समयमा अभियानका रूपमा सञ्चालन गरिएको सन्दर्भहरूमा त अझ उच्च प्राथमिकतामा राखेर सान्दर्भिक कार्यक्रमहरूमा चाहिँ हामीले यसको विषयवस्तु पस्किने गरेको छौं।
1: अरू अब अरू सञ्चार माध्यमहरूलाई पनि तपाईँ एउटा यो विषयको बारेमा मात्र नभएर सञ्चारको विज्ञ भएको हिसाबले प्राध्यापन पनि गराउँदै आउनुभएको छ। सञ्चारकर्मीले यो मसिना विषयहरू अब धेरै ध्यान जाँदैन, पोलिटिकल कुराहरूमा बढी गइरहेको हुन्छ, यस्तो विषय उठाउनको लागि र अब पोषण त सबभन्दा ठूलो कुरो हो जीवनको लागि होइन, तपाईँको सन्देश के छ?
2: सबभन्दा समाज विकसित हुन, समाज स्वस्थ हुन र एउटा समाजलाई ड्राइभ गर्ने जनशक्ति तयार हुनको लागि सबभन्दा पहिलो कुरा नै पोषणबाट सुरु हुन्छ र यसलाई मसिनो भनेर यसलाई चाहिँ प्राथमिकतामा नराख्ने भन्ने कुरै हुन्न। यो चाहिँ सबैभन्दा महत्वपूर्ण विषय यो हो। जब बालबालिका स्वस्थ हुन्छ तब मात्रै समाज स्वस्थ हुन्छ र भोलिको चुनौती, भोलिका समाजको चुनौती, राष्ट्रको चुनौती, विकास निर्माणका कुराहरू, जति राजनीतिले गर्ने कुराहरू छन्, ती सबैलाई काँधमा बोकेर अगाडि बढ्ने जनसंख्या त आखिर यही बिन्दुबाट शुरू हुने हो नि त। त्यसकारणले गर्दाखेरि एउटा सचेत संचारकर्मीहरूले यो विषयलाई, बाल पोषणको विषयलाई उच्च रूपमा चाहिँ प्राथमिकतामा राखेर हामीले चाहिँ विषयवस्तु निर्माण गर्ने, कार्यक्रम निर्माण गर्ने, समाचारहरू निर्माण गर्ने काम गर्नुपर्छ। यो चाहिँ फेरि खालि पत्रकारको मात्रै कुरा पनि होइन, यो राज्यको नीति निर्माणमा पनि पत्रकारहरूले सघाउने कुरा भयो। पोलिसी इन्फ्लुएन्स गर्ने भन्छ, जस्तो अहिले पनि भनौँ न, विद्यालयमा खाजाको कुरा छ, होइन, त्यो चाहिँ सरकारले निशुल्क रूपमा सर्टेन ग्रेडसम्मको लागि त्यो स्किम ल्याएको पनि छ, र त्यसले गर्दा दीर्घकालीन रूपमा एउटा त स्कूल आउने बानी र स्कूल भर्ना भएका विद्यार्थीहरूलाई स्कूलमै रोकिराख्ने र पढ़ाईलाई निरन्तरता दिने कुरा त एउटा राम्रो पक्ष सधैँ छ। त्यो सँगसँगै यो बाल पोषणको जुन कुरा छ त्यो पनि अझ रैथाने खानाको कुरा छ। यसले चाहिँ नेपालीहरूको जनस्वास्थ्यमै सकारात्मक प्रभाव पारेको छ। यो बाल पोषण अब धेरै नै महत्वपूर्ण विषय हो।
1: बाल बालिका र युवालाई पोषण सुधारको लागि परिचालन गर्न सके प्रभावकारी हुने चाइल्ड एडभाइजरी ग्रुपका सदस्य प्रार्थना महर्जनले आफ्नो धारणामा बताउनुभयो।
3: मलाई पनि केही एड गर्नु छ। एज प्रवीण सरले भन्नुभयो कि के अरे तपाईँहरूको भनौँ न मिडियाले चाहिँ सुगरी ड्रिङ्क्सहरूको बारेमा त्यस्तो एडहरू चाहिँ लिनुहुन्न भन्नुभयो नि त। त्यसको सत्ता चाहिँ वाइ नट होइन के अरे न्युट्रिसियस फुडको बारेमा चाहिँ एनिमेसनको थ्रुबाट अर केही इन्ट्रेस्टिङ वेबाट चाहिँ तपाईँहरूले अवेरनेस क्रिएट गर्दाखेरि चाहिँ कस्तो हुन्छ भन्ने कुरा हो। अनि अर्को भनेको चाहिँ अहिले सोसियल मिडियामा ट्रेन्ड भइरहेको छ नि एउटा लाइक सानो बालबालिकाहरूलाई चाहिँ एउटा अल्ट्रासाउन्ड टाइपको भिडियोमा किराहरू देखाएर के अरे जङ्क फुड खायो भने चाहिँ यस्तो किरा पर्छ है भन्ने कुरा छ नि त। त्यस्तो वेमा हामीले के अरे न्युट्रिसियस फुडहरूको एडभान्टेजेसहरू अर जङ्क फुडहरूको डिसएडभान्टेजेसहरूलाई चाहिँ एनिमेसनको थ्रुबाट यस्तो हुन्छ भनेर डिपली नै बुझाउन खोज्यो भने पनि राम्रो हुन्छ जस्तो लाग्यो। थ्याङ्क यू।
1: पोषण सुधारका लागि समाजमा चल्दै आएका विभिन्न परम्परागत अभ्यासहरू र धर्म अनुसारका चाडबाडको पनि सहयोगी भूमिका रहेको अन्तर्धार्मिक अगुवा एवं पोषणको विषयमा अध्ययन अनुसन्धान गर्दै आउनुभएका डाक्टर नम्रता पाण्डे बताउनुहुन्छ।
4: हामीले यसलाई समृद्ध बनाउँदै जाँदाखेरि हाम्रो स्टेक होल्डरहरू को को हुनुहुन्छ त यो क्याम्पेनलाई अगाडि बढाउनलाई, कस कसलाई मिडियामा कभरेज गर्ने, कहाँ कहाँ त्यस्ता स्टोरीहरू हुन सक्छन् भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ। किनभने हामी प्राकृतिक स्रोत र हाम्रो प्राकृतिक जीवनलाई नै हेर्यौं भने पनि हामीलाई न्युट्रिसनको लागि त्यस्तो धेरै ठूलो गाह्रो चिज चाहिँ छैन नेपालमा। हामीसँग अनेक जडीबुटी, सागपात, पानीको छेउछाउमा, नदी खोलामा, पहाडमा पाइने चिजहरू नै पनि न्युट्रिसनको लागि प्रशस्त छन्। सिस्नो त्यो जलुकोदेखि लिएर, मलाई एउटा दुर्गम कर्णालीको कहानी सुनाउन मन लाग्यो यहाँहरूलाई। दसैँको बेला रहेछ, त्यहाँनिर सरकारले चाहिँ चामल बाँड्ने भनेर अलिक 8-10 वर्ष अगाडिकै घटना भयो, सायद त्यति धेरै परिवर्तन भइसकेका छ जस्तो लाग्दैन मलाई। अनि एकजना आमालाई भने, मैले एकदम थकित हुनुहुन्थ्यो, आउनुभएको त्यहाँ जुम्लाको सहर छ त्यहाँ सदरमुकाममा, चामल लिन आएको, 8 घण्टा हिँडेर आएको, 8 घण्टा हिँडेर आएर राति बसेर भोलि जाँदाखेरिको त्यो दुःख, अनि यहाँबाट चामल जान्छ त्यो किरा परेको कुहिएको। अनि उहाँले भन्नुहुन्छ यति धेरै चिजहरू त तपाईँकै यहीँ गाउँमा त सिस्नो फलेको छ, कोदो छ, त्यो छ, होइन हामीलाई भात चाख्न मन लागेर, हामीले भातमा के छ र सिस्नुमा के छ भन्ने न्युट्रिसनको त्यो जानकारी, त्यो पोषणको जानकारी त्यो लेभलमा नपुर्याउँदासम्म हामीले जति बजेटमा ल्याए पनि, पोलिसी बनाए पनि, ती कुराहरू चाहिँ जसलाई चाहिएको छ नि, आवश्यक छ नि, त्यो कुरा त्यहाँ पाउँदैन भने। अर्कोतिर हाम्रो सहरिया जीवनमा हामी एकदम आलसी जीवन, अल्छी, एकदम इन्स्ट्यान्ट बच्चा बच्चीलाई पनि इन्स्ट्यान्ट चाहिने, आमा बाबालाई पनि सजिलो हुने, अझै धेरै म जस्ता वर्किङ वुमनहरूलाई त सजिलो छ. बेलुका के खाने बाबु, अँ पिज्जा खाने, हस्मा बोकेर आउँछु, के खाने मोमोज खान्छु. यो चिज अनि हाम्रो त धर्मशास्त्र हाम्रो चिजहरू बासी खाना हुन्न भनेको छ नि त. तुरुन्तै पकाएर न्युट्रिसन त्यो अनुसार खानु, ऋतु अनुसारको सिजन अनुसारको फलफुल तरकारीहरू खानु, यो आफ्नो घरमै खानु, यो चिजहरू र अन्नम ब्रह्म भनेको छ भने